0: Company. Let's start. Pricing ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Bajaj ko bani lagisakeko cha. Bajaj appliances. Bajaj ko bani lagcha.
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: काया कैरनमा अब खबरको सिलसिला सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़का साथ उठाए तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो प्रधानमन्त्री शाहको अनुपस्थिति लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सुनिम वाग्लेले दिनुभएको थियो नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवार दिनुभएको थियो संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाब नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन् सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनुपर्ने उनीहरूको भनाई छ सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन् सभामुखको रूलिङ बाध्यकारी हुन्छ रूलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ विपक्षी दलहरूको अवरोध तथा बहिष्कारबीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाब दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाब दिन संसद पुग्नुभयो प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन अर्थमन्त्री सुरेन्द्र वाग्ले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए
2: सरकारले सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो सुशासन र न्याय रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं अर्थमन्त्रीले भन्नुभयो नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको छ अर्थमन्त्रीले संसदमा सुशासन अर्थतन्त्रको पुनर्संरचना एकीकृत पूर्वाधार मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभएको छ उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो नयाँ पत्रिकामा खबर छ
5: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्त अच्युत मणिनेपानी हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
2: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको ईमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
5: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: 대신 후간 자항차 쿠시그바 이슈베스웨어 갈 자항차 쿠시그바
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती तिर्ने र तिथि बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। किसानका लागि अब खेतीको मुख्य सीजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड जोडका साथ उठ्ने गर्छ। तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन। यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्रांगारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
5: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हुन्ने हुन्ने पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
6: पहिला चाहिँ के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। त अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आए जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन। अब यो हिसाबले हामीले गरेको पौरवीले कहीँ न कहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौं।
5: यसो भन्दै गर्दा विगतमा उत्पादन बढ़ाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्रांगारिक खेती पद्धति अपनाउनेतर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी
6: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्रांगारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो। हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। तर त्यो जसले रसायन खाइरहेको माटोलाई गर्दै अब विस्तार त्यसमा प्राङ्गणिक पदार्थहरू बनाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
5: सरकारले नीति तथा कार्यक्रममा कृषि पशुपालन वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गणिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्राङ्गणिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका

0: काठमाडौँ।
1: विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका सय बुदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावास छन्। सबै कूटनीतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 जनाको दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
0: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सत्तामा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
1: आया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-2463।
5: हर घर ये था, हर घर में प्रकट ये थी बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन्, लेखपढ गर्न जान्दैनन्, कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्, तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो।

0: अर्को जेठ 20 मा आउनु वहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न। नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकल्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर, चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहद्दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्यक्षित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिलाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, ईरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर, इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आईपीएल क्रिकेटमा लगातार को 6 जीतपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको 4थ स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा, गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै 1 हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्ड लिंकलाई करछलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिंक कम्युनिकेशनलाई 7 अर्ब 36 करोड़ रूपियाँ करछलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमालेले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो एक बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। योसँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा वहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ। नाउ एउटाको गाउँ एउटाको
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्दै र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
1: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड़,
0: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
1: र अन्त्यमा आजको कार्टुन, नागामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसके, अब आफ्नै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: connects to your heart. Zulu FM 101.2 MHz.
1: Subhaprabhat Guru Lama.
2: Subhaprabhat Basa. आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: श्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
0: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार सेनसेनिका दिदी
3: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
7: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
7: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
8: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
9: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
9: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
9: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
9: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
9: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त सबैलाई
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
9: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
9: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
8: नेपाल सरकार विज्ञापन हो
10: मरे कि के हो
2: हेरो त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स
2: अरे हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
10: मलाई त थाहा नै थिएन.
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
11: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषध सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास चुन्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश.
3: सबैको सरोकार आजका बाल बालिका भूमिका सदन.
11: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ. तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ.
3: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी. असल सभ्य नागरिकको परिचय हुन्. बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी. असल सभ्य नागरिकको परिचय दिन.
11: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप हो।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा हो प्रतिभा र भविष्य बनाउनु पर्ने।
0: सूचना निशुल्क आवासीय खाता वृद्धिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोम गोर्खा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा नपुग्दैसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउन्डेशन खामखुवा खोटाङ।
5: कान्छ ठट्टै माग्यो वैसा जान लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला।
6: होइन एक अन्छा, गीत गाउँदै कता हिँड्ने?
7: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
6: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
7: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
6: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावल चिफा जापानिज भाषा पढ्ने अनि जापान जाने
7: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
6: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
7: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुनुहुन्छ
6: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
7: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
8: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
6: 98550 17979
8: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन अदलितर ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय पूर्वांगी सेवा प्राप्ति को सहजीकरण नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष बुकिंग को सेवा प्राप्त कर सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन न करी अर्थ सेवा लिख हार्दिक अपील करद सेवा प्राप्ति में कोई गुनासो आई में गुनासो सुनी अधिकार कार्यालय प्रमुख संपर्क
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
2: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.kc.gov.in हेर्न पुनस्तमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
2: अदलित र ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वांगी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन न गरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनी अधिकार कार्यालय प्रमुख सूचना सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्कासित राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर सहित उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सत्र

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने FM 101.2 MHz
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने FM 101.2 MHz
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा ध्वरामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका ५ सोलु गुम्बु

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखन 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulekhan.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। मातृदूत को श्री गाउँपालकोटा नम्बर 1 को नवनिर्मित प्रशासनिक भवन को उद्घाटन। सोलुखुमा एसिए नतीजा मानेछ सल्यानकी करिश्मा जिल्ला प्रथम। महाकुलम 100% नतीजा का साथ सर्वोत्कृष्ट। नेता सल्यान गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। सगरमाथा मार्गको लड्कोले ट्राफिक जामको जोखिम। थामे स्वास्थ्य चौकीको पुनर्निर्माण शुरू। ओखलढुङ्गामा किसानलाई जैविक विषादी बनाउने सिप प्रदान। बीपी राजमार्गमा सवारी आवागमन बन्द। कोशी अस्पतालको 170 कर्मचारी अनुपस्थित। आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको पञ्जाबमाथि शानदार जीत। अब समाचार विस्तारमा। मातृदूतको सी गाउँपालिको र नम्बर 1 जिबिङमा नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गरिएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशसभा सदस्य बुद्धि कुमार वास भण्डारीले रिबन काटेर उक्त दूतले भवनको समुद्घाटन गर्नुभएको हो। जग्गा प्राप्तिको जटिलताका कारण केही समय अवरूद्ध बनेको यस भवनको निर्माण कार्य अन्तत 2 वर्षमा सफल भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष सज्जन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुद्धि कुमार वास भण्डारी, स्थानीय सरकारको बलियो उपस्थितिले यस्ता पूर्वधारले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भएको छ। कुनै 1 करोड़ रूपियाँको लागतमा तयार भएको अत्याधुनिक भवनका लागि जिल्ला समन्वय समितिले 60% र गाउँपालिकाले 40% बजेटको साझेदारी गरेका छन्। समारोहमा गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव पाण्डे शुभकामना मन्तव्य राख्दै ओडाकारले आफ्नै भवनमा सरेपछि सेवाग्राहीलाई छिटो र छिटो सेवा प्रदान गर्न सजिलो हुने विश्वास व्यक्त गर्नु भएको छ। 16 कोठाहरू रहेको यस भवनले जिबिङका वासिन्दाहरूलाई प्रशासनिक कार्यका लागि सहज हुने अपेक्षा गरिएको छ। जनप्रतिनिधि, स्थानीय कर्मचारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा ओडाको विकासका लागि आगामी दिनमा पनि सबै पक्ष एकजुट भएर लाग्ने प्रतिबद्धता जनाइएको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसएमा सोलुखुम्ब जिल्लाभरिबाट कुल 1614 विद्यार्थीलाई पछि पार्दै नेचुसलन गाउँपालिकाकी विद्यार्थी करिश्मा खड्काले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुनु भएको छ। केदार माध्यमिक विद्यालयमा अध्ययनरत खड्काले 3.96 जीपीए प्राप्त गर्दै जिल्ला प्रथमको ऐतिहासिक सफलता चुम्नु भएको हो। साधारण तथा प्राविधिक धारको समग्र नतिजामा उहाँको उपलब्धि जिल्लाकै गौरवको विषय बनेको छ। शिक्षा विकास समानका सोलुखुम्बले सार्वजनिक गरेको उत्कृष्ट नतिजा अनुसार जिल्लाको समग्र सूचीमा नेकसल्याणको वर्चस्व देखिएको छ। करिश्मा खड्काले प्रथम स्थान सुरक्षित गर्दा सोही विद्यालय केदार माध्यमिक विद्यालयकै रेखा परियारले 3.95 जीपीएका साथ द्वितीय स्थान हासिल गर्न सफल हुनु भएको छ। यसै हिमाल दर्शन माध्यमिक विद्यालय नेचाका अनुप बास्तोला र सोताङ गाउँपालिका स्थित श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालयकी विनिता बस्नेतले पनि सम्मान 3.95 जीपीए प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्न सफल हुनु भएको छ। मातृदूत कोशी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय खास स्टाफका जोमेल विकर, सोताङको वीरेन्द्र ज्योति माध्यमिक विद्यालयका मीना नाछिरिङले सम्मान 3.91 जीपीए प्राप्त गर्दै सफलता हासिल गरेको उल्लेख गरिएको छ। नेचासल्यान गाउँपालिकालाई एक विशेष समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। स्थानीय स्रोतको प्रयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ गाउँपालिकाले वैशाख 23 गते कार्यक्रमको आयोजना गर्दै यो महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको हो। आर्थिक वर्ष 2082-83 राज्यमा गाउँपालिकाभित्रका सम्पूर्ण लक्षित बाल
पालिकाले सरकारले तोकेका सबै खोप पूर्ण रूपमा पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको छ। राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रियाहरू पूरा गरी गाउँपालिका भित्र रहेका 16 महिनादेखि 5 वर्ष मुनिका कुल 362 जना बाल बालिकालाई सबै प्रकारको खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ। घोषणा पूर्व गरिएको तयारी बारे जानकारी दिँदै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव ढुङ्गानाले 2082 साल माघ महिनामा गाउँपालिकाका प्रत्येक वडा र घर धुरीमा स्वास्थ्य कर्मी परिचालन गरी घनीभूत सर्वेक्षण गरेको बताउनु भएको छ। उहाँले सो सर्वेक्षणका क्रममा कुनै पनि बाल बालिका खोप पाउनबाट वञ्चित नभएको र सबैले पूर्ण मात्रामा खोप लगाएको पाइएपछि मात्रै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने आधार तयार भएको उहाँले बताउनु भएको छ। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थन्चन राईले स्वास्थ्य क्षेत्रमा यो ठूलो उपलब्धि हासिल भएको बताउनु भएको छ। उहाँले बाल बालिकाको सुरक्षित भविष्यका लागि खोप अभियान अनिवार्य रहेको चर्चा गर्दै यस अभियानलाई सफल बनाउन खटिने स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र सचेता विभावकहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको छ। बादीले बगाएको थामे स्वास्थ्य चौकीको पुननिर्माण कार्य शुरू भएको छ। 2081 साउन 32 गते हिमताल फुटेर आएको हिम पहिरोले बगाएको थामे स्वास्थ्य चौकीको हिमालयन ट्रस्ट नेपालको अगुवाईमा पुननिर्माण शुरू भएको हो। 2082 चैत्र 15 गतेबाट निर्माण शुरू गरिएको स्वास्थ्य चौकी आगामी 2083 कार्तिक मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी सेवा शुरू गर्ने लक्ष्य रहेको हिमालयन ट्रस्ट नेपालका अध्यक्ष पासुङ बाबा शेर्पाले जानकारी दिनु भएको छ। स्वास्थ्य चौकी निर्माणका लागि 1,45,80,602 रूपियाँ बजेट विनियोजन गरिएको छ। सामान ढुवानीमा कठिनाई रहेको हिमालयन क्रस नेपालका फिल्ड सुपरभाइजर दिपू शेर्पाले बताउनु भएको छ। आवश्यक फलामे सामग्रीहरू काठमाडौँबाट सुर्खेसम्म गाडीमा र सुर्खेबाट थानेसम्म हेलिकप्टर मार्फत ढुवानी गरिरहेको छ। यस्तै सिमेन्ट सुर्खेदेखि थानेसम्म खच्चर मार्फत ढुवानी गर्नुपर्ने भएकाले समयमा ढुवानी हुन नसक्दा समस्यामा रहेको फिल्ड सुपरभाइजर शेर्पाले बताउनु भएको छ। थाने स्वास्थ्य चौकी पुननिर्माणका लागि स्थानीय निमा सेर्पेनीले खुम्बुबासुङ नामक गाउँपालिकाको अनुरोधमा 35 लाख मूल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नु भएको छ। नेपाली आर्यगढ़को एक विज्ञ टोलीले सगरमाथाको शिखरमा पुग्ने बाटो खुल्ला गरेको छ। सगरमाथा आधार शिविरसम्म बाटोको पर्खाइमा रहेका सयौं आरोही र उनीहरूका सहयोगका लागि यो सुखद खबर भए पनि यस सिजनमा अत्याधिक भीड़भाड़ हुन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। आधार शिविरभन्दा माथि बाटोमा हिउँको एउटा ठूलो डिस्को खसेर एकमात्र सम्भावित मार्ग अवरोध भएपछि विगत केही साताबाट आरोहीहरू रोकिएका थिए। नेपाली टोलीले बुधबार बिहान उक्त अवरोध छिचोल्दै डोरिया भरङहरू सफलतापूर्वक जडान गरेपछि अब अन्य आरोहीका लागि बाटो प्रशिक्षण जाने बाटो खुल्ला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि रेकर्डको संख्यामा अनुमति पत्र जारी गरिएकाले विश्वको सर्वोच्च शिखरमा ट्राफिक जाम हुन सक्ने र सुरक्षा चुनौती थपिन सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 का कृषकलाई जैविक विषादी बनाउने सिपसँगै आवश्यक सामग्री समेत वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले बुधबार 50 जना कृषकलाई जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार गर्ने उद्देश्यले तालिमसहित सामग्री हस्तान्तरण गरेको हो। चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत स्वीकृत 85,000 रूपियाँ बजेटबाट कृषकलाई 50 लिटर क्षमताका ड्रम तथा हजारे एकवटा वितरण गरेको कृषि ज्ञान केन्द्र खोइङ्गाका निमित्त प्रमुख पेशल खटिवराले जानकारी दिनुभएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमीकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहिबार एक सूचना जारी गर्दै काभ्रे पाञ्चोकको खोकोट नेपालको कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी संचालनमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको छ।
कोशी अस्पताल विराटनगर में अनुगमन का क्रम में 177 जना चिकित्सक कर्मचारी और प्राविधिक अनुपस्थिति पाइक जिला प्रशासन कार्य मोरंग अनुगमन का क्रम में हाजिरी अभिलेख का जांच का क्रम में अस्पताल कई जानकारी बिना ती कर्मचारी अस्पताल में अनुपस्थिति पाइक सहायक प्रमुख जिला अधिकारी सरोज कोईराला जानकारी द्वेश चिकित्सक तथा अन्य कर्मचारी अस्पताल में कार्य समय में अनुपस्थित होने गुनासो पछि सहायक प्रमुख जिला अधिकारी को नेतृत्व में अनुगमन कर अस्पताल प्रशासन जानकारी बिना अनुपस्थिति कानून अनुसार कार्यवाही गरिने सहायक प्रमुख जिला अधिकारी कोईरालाले बताउनु भएको छ। कोशी अस्पताल शुरू गरेको सुशासन का लागि शुरू गरेको यस अभियान का क्रम में कार्यालय तथा बजार में समेत अनुगमन गरिने उल्लेख गरिएको छ। इण्डियन प्रीमियर लीग आईपीएल क्रिकेट में मुंबई इण्डियन्स ने पंजाब किंग्स पराजित गरेको छ। भारत को धर्मशाला में बिहीबार राति भएको खेल में मुंबई पंजाब 6 विकेट ले पराजित गर्दै विजयी भएको हो। टस हारेर पहिला ब्याटिङ गरेको पंजाब 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाब ने दिएको 201 रन को लक्ष्य पछ्याएको मुंबई ने 19/5 बल में 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको छ। मुंबई को जीत में तिलक वर्मा ने अजीवित रहँदै 33 बल में 75 रन बनाएका थिए। आईपीएल क्रिकेट में लगातार को सजीत पक्ष करीब 3 हप्तासम शीर्ष स्थान में रहकर पंजाब ने लय गुमा पंजाब लगातार 5 खेल हारि सकते अंक तालिका में पंजाब 12 खेल में 13 अंक का साथ तालिका को चौथो स्थान में मुंबई सम्मान खेल में 8 अंक का साथ तालिका को 9 स्थान में आईपीएल क्रिकेट में लखन सुपर जोइंट और चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा भएको छ। हवस्त बिहान 7 बजे को सोलो समाचार अंजु कार्तिक रहन्छु। बिहान 10 बजे सोलहाल चले फिर आउँछौं। सूचना शिक्षा और स्वस्थ मनोरंजन का लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: हार दे उनमतुना 2083 साल हिट 11 र 12 गते सुनु दुखुमा नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरुपुरको टिमा थर्सुङ मुखसी जिल्दा छ राप्ले प्राण प्रतिष्ठा जिल्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरु वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ
0: अध्यक्ष रेणु शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

उपभोक्ता अधिकारको उच्चतम रक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

कहाँ पुग्यो कहाँ पुग्यो भन्छ र प्रतिनिधिको हुन्छ। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि, नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www.suruefm.com पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: कानूनी हिंसाबाट बचौं र बचाउँ। यौनसम्बन्धी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्बन्धी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश।
3: डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने
3: हो त है, हामीले त झनै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश नियन्त्रण नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबमा पास होइन खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पास्ट्री सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोटी गर्न, लाइन बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला अध्यक्षज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
3: तुलसीमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: 이야 이야 보내라 못 보셔서도 미란 먹기 아요 딘딘데기 다두셔라 못하이란 와이니 우바자르가나 까만나 오늘 자는 퍼쳐
1: 아, 커티 피르마네고. 키코 카흐만노 자는 버서. 대신 살레리 버선다 바다르마. 다음 거 소배 인쇄와 수비다 소이트고. 이브레스 덴탈 클리닉 아이쇼케다. 버르자노스테인.
0: 오라. 키 덴탈 레.
2: 에브레스 덴탈 클리닉 수루듯 쿤디나가르 파리카 파스 버선다 바자스 살레리 수루 쿤보.
0: 함라 세와 하루.
2: 다음 소파가니. 다음 털카우니. 다음 마스미트 버니. 다음 컬러코 시멘트 버니. मधुकै दाँत निकाल्ने दुखेको दाँतलाई मधुकै गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोप्राइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
5: संसार की सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
4: त्यसै जस्तो हुन्छ हजुर पनि ल आँखा बन्द गर
5: ल अब आँखा खोल त
4: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी माउबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284057 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 समेरी सोलुखुम्बु
6: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्यो नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेको समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समन्वय साक्य 9861-83-35-34 टेलीफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क नमूना श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनी दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिपुर
1: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
2: कुरा त्यस्तो हो लागेन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइम निकाल्नु भयो
2: आज रिनाले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दैथे
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुकियो
6: के भो दौडिँदै पो आइस् त
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन न विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एसेम्ब्ले तयार पारेको सामाजिक सन्देश

Thank you.

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्ड नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मिनी सर्भर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203069 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: सोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हम प्रज्ञा
1: संक्षेप सोलू एफएम द स्टूडियो टाइम
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब प्रस्तुत छ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलीको नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सरकारको नीति तथा कार्यक्रमले समेटेको कृषि क्षेत्रका विषयबारे केन्द्रित छ। गएको सोमबार सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरणसँगै आर्थिक सुधार अर्थतन्त्र लगायतलाई प्राथमिकतामा राखिएको छ। यसैले सरकारले राष्ट्रिय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा खाद्यका लागि कृषि अभियानले कृषिको समग्र विकासका लागि भन्दै नीतिगत र संरचनागत सुधारको विस्तृत खाका समेत सरकार बुझाएको थियो। रासायनिक मल र विषादीमा आधारित वर्तमान कृषि चक्रले माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ। नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँलाई मैले शुरूमा सोधेको छु, खाद्यका लागि कृषि अभियान के हो?
1: धेरै धन्यवाद। यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठूलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौं। उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुंसक बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्र उपकरणहरूलाई चाहिँ बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी जन्मदिन आधा शताब्दीका वरिपरि रहँदाखेरि। होइन, त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो जसरी हामीले चाहिँ उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैविक विविधता गुमाउँदै गएका छौँ, यो चिजमा चाहिँ खबरदारी गर्नुपर्छ भन्ने खालको एउटा चिन्तन, एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानका लागि गर्नुपर्छ है भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान शुरू गरेका हौं। यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भने तामा तुलसी टाउकोमै राखेर प्राङ्गारिक खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे। त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलिक बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुईटै कुरा सँगसँगै लगिराखेका छौँ। इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन कहिले सड़कमै आएर कहिले ज्ञापन पत्र मार्फत होइन कहिले धनिया खोज्नु पत्र मार्फत त्यसै गरेर नीतिगत पैरवीको तहमा हामीले अलिक बढी काम गरिराखेका छौँ। होइन,

0: व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ। त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम मेसिभ रूपमा जान सकिने भन्ने हुँदैन। यसले ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन, जो प्राकृतिक रूपमा चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ सर।
1: तपाईँले पन्ध्र वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो
0: हजुर हो,
1: जुन जागरण यात्रा के थियो?
0: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै एक वर्ष अगाडि हामीले लगिदिनुभयो। हामी एक वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै एक महिनाको एक महिने चाहिँ विकसितको जागरण यात्रा सुरु गरेका थियौं। त्यो चाहिँ झन् झन् तीनवटा प्रदेश र 25 द्वीपपालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौं। त्यो भित्रमा थुप्रै संचारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौं र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वीय भागहरूलाई हेर्दाखेरि चाहिँ हामी तीनवटा प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जो कृषिमा कहीँ कहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौं र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चीजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौँ। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चीजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन, कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जस कृषिका

राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ त त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेले एक खालको हार्ड टचिङ नै थियो मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रन्दै गरेको विचारमा कृषिको माटो मर्दै गरेको विचारमा कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि द्विमत देखेनौँ हामीले होइन हामीले फरक मत देखिएन पटक्कै देखिएन हामीले त्यहाँ संख्यात्मक रूपले लाखौं मान्छेसँग प्रत्यक्ष

0: अलिकति भनौं न रसायनकै सहारा लिनुपर्ने भयो भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नु भयो भने हामीसँग जसरी रोटावेटर लगायतका यी चाहिँ ठूला ठूला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्म जीवाणुहरू मरेको छ, माटो कंक्रिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूले यन्त्र उपकरणहरू चाहिँ मारिरहेका छन् भन्ने जस्तो ठाउँमा उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौ ती चाहिँ हजारौं मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 वर्षदेखि जहाँ छौं होइन, व्यक्तिगत रूपमा त 22-23 वर्षदेखि म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौं भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
0: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तविक खेतीपाती गरिरहेको छ, जो किसानी छ, किसानी गरिराखेका छ, त्यो चाहिँ आजबाट मात्रै शुरू गरेको होइन। उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ, उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उ लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनी किसानहरू, यिनी साना किसानहरू जसले निर्वाहमुखी किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो त्यो त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा कृषि चोरी गरेको हामी थुप्रै ठाउँमा देख्छौं। र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नु छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यावसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन। चाहे त्यो तपाईँ एडिओसमा त्यो कुरा भन्नु, चाहे तपाईँ कृषि नीतिमा भन्नु, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नु, चाहे वार्षिक नीति कार्यक्रममा, जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने, व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन। र त्यही निर्वाहमुखी कृषिकै फेरि फेरिमा गएको गरेको चाहिँ एक खालको गएको 5 वर्षदेखि एउटा मेरुदण्डको रूपमा जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज चाहिँ होइन नेपालको यो भनौँ न औपचारिक क्षेत्रको ठूलो क्षेत्र चाहिँ यही किसानहरूका कारणले गर्दा यहाँ अहिले झन्डै 4 खरब जतिको कृषि उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनै किसानहरूले, तिनै साना किसानले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छैन। भनेपछि ती किसानहरूलाई हामीले जस्तो जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौँ। मुखले होइन यो किसानप्रतिको सम्मान भावना उहाँहरूको कमजोरी देखिने, तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ। केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौँ, सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन। कतिपय पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र, किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ, कतिपयले साना किसानहरूलाई विपरिवर्तन गर्ने कामहरू पनि गर्नुभएको छ। अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्योभित्र रहेर उहाँले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ, नगर्नु भएको होइन। र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कदै गरेको परिवार, जसरी हाम्रो चाहिँ युवाहरू हामीले

प्रतिस्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो। उहाँले तदनुसारको नीति कार्यक्रमको बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो। यद्यपि उहाँको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन। त अब उहाँको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो, यसबाट फर्किनुपर्छ भन्दा कयौं पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्राइमरी पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौं होइन। त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको कहीँ न कहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी कहीँ न कहीँ देखि पनि देख्नु पर्ने त्यो यात्रामा। अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यहाँ होइन ठूलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो। र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन, तर त्यसले उत्पादन त वृद्धि गर्यो, तर अहिले चाहिँ समग्र

0: अवस्थामा छु। म त्यो उत्पादन बढेकोमा खुशी हुँ कि मैले यो मेरा जनताहरू चाहिँ निरोगी भएकोमा दुखी हुँ, म बेरारमा छु भन्ने आशय थियो उहाँको होइन।
1: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
0: देख्नु परेको कुरा होइन। उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन, सभाको पनि जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन। अब यस्ता त्यो उदाहरण खोल्नु टाढा जानु पर्दैन, हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र हो, दार्जिलिङमा त्यस्तै चक्र हो, नजिकमा पनि हामी देख्न सक्छौँ।
2: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले पालिका अध्यक्षसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो, तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँको पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु। र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम पाँचभन्दा अधिकतम चाहिँ दस बाह्रसम्म चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन। यसलाई पाँच यसलाई न्यूनतम पाँचै मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिल्यै निको नहुने रोगहरूको रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौँ होइन। यसलाई यो हेर्दा सामान्य भइ त राखेको छ, चलित राखेको छ भने जस्तो देखिन्छ। आज किन अस्पतालहरूमा मेला लागिराखेको छ, किन मान्छेहरू कहिले निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिरहेको छ, यो यावत कुराहरूको कुरा फेरि कहीँ न कहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँग जोडिन्छ, त्यही जमिनसँग जोडिन्छ, त्यही पर्यावरणसँग जोडिन्छ होइन। त्यसले गर्दा त्यसलाई सुधार्न सुधार्ने भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन्। त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानाका लागि हुनुपर्छ, स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन। त्यसैले त्यसको जुन खालको इको सिस्टम छ, जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन, अब हामी एउटा वर्गमा हौ मान्छे भनेको होइन। अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्माछुर लाइनमा छ, यसले चाहिँ कहीँ न कहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिमीहरू हुन थाल्छ, त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौं।
1: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो, जहाँनिर विषाक्त खाना अहिले हामी खान बाँड्दैछौ र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौ। त्यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थी यो अझै बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनुभयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नुहुन्छ?
0: धेरै धन्यवाद। हामी अहिले हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ र
1: भनेको विशेषताले अब सिक्दै र सिकाउनु पनि सक्छ भन्ने कुरा चाहिँ
0: होइन, एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन, त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्याए भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला, तर सरसरी हेर्दाखेरि जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र भोग्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन माटोमा अम्लेपन माटोमा घट्ने प्राणवायिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन, 17-18 लाख किलो बिखको आयातको कुरा होइन, त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन, त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन्, उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रुट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्। त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ, यो हामी हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्ग

हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फोहोर भन्ने खालको कल्चर विकास हुँदै गएको छ होइन त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्ने छ त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरुरी छ जसले नेपालको कृषि भोलिका दिन उहाँहरूको काँधमा जाँदैछ होइन अब

0: प्राथमिकता तीर पर्छ त्यसैले त्यो वर्गलाई हामीले त्यो माटो प्रति एउटा खालको श्रद्धा भाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाट जोड्नु पर्छ सबै उठाएको कुरा म एकदम सहमत छु।
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
0: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ। होइन, विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो र हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन। विद्यालय क्षेत्रमा जानु एकदम जरुरी छ र अब अहिले चाहिँ जस्तो कयौं यो विद्यालय पढ्ने 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइरहेका छ प्लान्ट साइन्सको रूपमा, होइन, त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढ़ाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौं र हाम्रो मुटाले भएछन्। हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामी स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: सर, अब यस्तो सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न। होइन, त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ, कृषिको व्यावसायिक नियन्त्रणका प्रश्नहरू छन्, त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू, तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने आज दुई वर्ष अगाडिको चाहिँ लगानी दशक घोषणा गरेको सरकार त अभिसन्न उत्तराधिकारीवाला सरकार हो, होइन, यसले उसले भन्ने कुरो भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन। होइन, यस्ता थुप्रै उदाहरणहरू छन् र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो, गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ। होइन, तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ, जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट 18-18 झार्नेमा पनि कृषि मन्त्रालयको नाम पनि उहाँभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले, होइन, अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पौरवीले कहीँ न कहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ। होइन, तर अब यो इतर अनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन

0: कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन के निम्ति पर्यावरण मात्रै हो कि कृषिको होइन, कृषिको कृषिभित्रको पनि पर्यावरण हो, त्यो बाँकी छ। तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ, यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा छैन सर।
1: मैले यसरी पनि बुझौं कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन, विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक

0: पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोर गर्ने
1: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नु तपाईँले हामी एकदम म सहमत छु यो कुरामा र हामी आशावादी पनि के कुरामा छौँ भने अहिले तपाईँको हर्मोन्सको यो जुन खालको संकट होइन मध्यपश्चिमको यो के भन्छ जुन खालको चाहिँ यो संकट छ अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ। यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बिहोरिसक्यौँ र यस्ता थुप्रै संकटहरू हाम्रो संसारमा उभिरहेका छन् कुन पहिला आउने भन्ने मात्रै हो होइन र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने एक खालको परिकल्पना मात्रै गर्ने भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन। बजेटको कृषि बजेटको होइन 27-28 हजार बजेट मध्येको झन्डै झन्डै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ। त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ। त्यो सबै कुरालाई जोड्ने भने वार्षिक झन्डै झन्डै आधा खरब होइन अझ पुग्नुको त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ। त्यसले उहाँहरूलाई त्यो निलुन ओकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन। अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गणिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ। यहाँले भन्नुभयो
0: विगतमा किसान संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो हामी त्यता पनि सम्झिन सक्छौँ
1: रासायनिक मलमा होइन यस्तो छ। रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन। रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गणिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौँ न त्यो सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो। हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ हामीले भनिराखेका पनि छैनौँ। तर त्यो जसले यो रसायन खाइरहेको माटोलाई बिस्तार त्यसमा प्राङ्गणिक पदार्थहरू बनाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो। यद्यपि अहिले माटो भन्नुहोस् न अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस् तपाईँ एबीएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्राङ्गणिक पदार्थ पुर्याउने कुरा थियो होइन।
0: गोबर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना हो
1: होइन। 15 पनि त्यही नै छ 2.5 मारिजन्त एबीएसले 4% जति माटोमा प्राङ्गणिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यो अहिले लिने बाटो यही हो फेरि होइन। त्यो हामीले भन्नका लागि भन्दै हो त्यसैले हाल्ने त रसायन हो भन्ने हो नि अलग कुरा हो होइन। माटोमा प्राङ्गणिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ। पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो। अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने हामीले थेग्न नसक्ने मागे जति दिन नसक्ने यो सन्दर्भमा अब चाहिँ प्राङ्गणिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार। तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: This is the music, it's me, and I work in Michelin, worldwide franchise, EBS in Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, where you go, it's all about safety, when I go in transit, I'm such a

0: Sei fatta posto di già.
1: Zero Radio Network.
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलीको नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
3: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौं। अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइरहेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सर्ने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरूरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिने बालीहरू हाम्रो चाहिने अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यो मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ राम्रा चिजहरूलाई पनि तल पठाउनका लागि एउटा जुन खालको चेन थियो यो संहिता लागू हुन अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो। अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ, र त्यहाँ अहिले पनि जो रसायन परेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ, उहाँहरूबाट मात्रै यो कुरा सम्भव हुँदैन होइन। त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ सहदेखि प्रवेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लगाएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गरे हामीले होइन त्यो खालको डिमाण्ड हाम्रो पहिलादेखि नै छ। र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ, संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गो पुग्न सक्दैनौ। र अब नेपाल जस्तो एउटा पहाड़ी भूगोल भएको मुलुक जहाँ 60-70% पहाड़ी कृषि छ त्यो पहाड़ी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी भौतारिराखेका छौँ मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ अहिले पनि 30 लाख जन परिवार

जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो, त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि, त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने, रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने, बिग पनि उनीहरूकै ल्याउने, अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने, यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने, अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रो उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ, यो चाहिँ सिधै तिमी चाहिँ हाम फलेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएको किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन्, फरक होइन, फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन्, जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन्, त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ, व्यावसायीकरण गर्नुपर्छ, म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो, तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो, हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेको छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गर्दा हुँदैन। हाम्रो एरियाहरू फरक छन्, हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन्, ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी

0: संचालन हुनेछन्। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालन्।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सम्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: दिदी सुन्तनी दुःख खोल्नुहोस् न।
2: के भयो यति राति के रुदिरहेको?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही ढङ्गको मौका सोधेर तल्लो घरको माइला दाईले हालेर आगो दिने
2: माइला दाईले त्यसलाई म परिलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य, यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनुहुन्छ कि? ल ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाँदा
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन कैद सजाय हुन्छ
1: उनीहरूमा पनि गरेको बिहे
0: सुतरा बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
4: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मेरो तुङ्गे भयो
6: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो
4: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: हार्दिक उनन्तुना 2083 साल झेट 11 र 12 गते सुनि दुखुम नगरपालिका 10 किलोमा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरूपुरको सीमा थोसी मुखुसी जिउबाट राप्ने प्राण प्रतिष्ठा जिउसा पुसा मानिसको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ।

सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डेङ्गोछा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख 19 गतेसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्थनलाई डेङ्गोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डेङ्गोछा फाउण्डेशन खामखुवा।

0: पैसा जान लाग्यो जाँदैन बाचा चिर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छ हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट तावेल केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 9850
3: 17979

संगति नारा तो नाता छा तो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौनिक हिंसाबाट बचाउ र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नु हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई नमस्कार।
3: नमस्कार भाइ, कता छौ?
2: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
3: साथीहरू

0: आठ दुई तीन अन्तमा 2083 साल भेट 11 र 12 गते सुलु दुखुङ्गा नगरपालिका 10 किमीमा निर्माण गरेको ओर्गेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरू टुङ्कु पेमा थर्सुङ रिम्पोछे जूबाट राप्ने प्राण प्रतिष्ठा झिम्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
0: उडिम तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुण्ड नगरपालिका 10 सुलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलुदीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुलमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तुरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सधैँभरि रोजी
5: डिस्काउन्ट खोज्दै

0: 한번 터지는 그런 사이.
1: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नस्ता काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जुन बेसी उपभोक्ता समिति
2: बाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहै छैन
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन हो
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोक्ने शिकार जन्मको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास जुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गराउँदै लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्छौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: सबैको सरोकार आजका बाल बालिका भोलिका प्रधान
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि चिटी हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउँछ दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो डम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद फर्स्ट आवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843049696 र 9861314472। आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय।

0: Γερομανέτα, σαν περιοχή στο Γκλάσκα. Αθλητά, η. Είναι την κάρτα τύπο. Διδακτήντα στο τυχικό σώμα σαν. Γιατί κάρτα την κάρτα τύπο πασάει. Γιατί κολλάει με έναν άλλο σύμβολα. Γιατί κάρτε. Κάρτα τύπο σύμβολα.
1: लैंगिक परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं यो पार्षदका विज्ञापन हो
2: के भयो के को हल्ला खल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइरे भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पाक्दैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस गर्न समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन

0: 爱我就你速度 FM
1: Kondu FM 101.2 MHz
0: Ujjwal bhavishya ko lagi hamro abhiyan
2: Sanche Surya Singh Studio Tonight
1: डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बर माया छ दे त नानी।
4: हेलो भन्नुहोस् त।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
3: ए नानी के भन्ने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्छ?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुप्रभात गुरुआमा।
1: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेनीका दिदी।
4: नमस्कार नमस्कार, दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।

0: Namaste, Doctor, sir.
1: Namaste. Basnusna. Namaste. Kiyo?
0: Namaste, Doctor, sir. Mero bachcha rati ramrosang nirauna pani sakdaina. Bela belama utchha, darauchha. Tauko dukhyo bhancha. Ke garne hola?
1: Yaha udyaunuhos hai, ekchoti tolera. Ani khana kati ho khanchan?
0: Khana ta khancha. Tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
1: Hernus, ahileko samasya nai yahi ho. Balbalikalai phone ya iPad diera khana khauda, unharule khana ko swad nai thaha paudainan. Yasle unharuko swasthyama dirghakalin asar puryaunchha. Vishwa swasthya sanghathanle ta ek barsha bhanda munika balbalikalai screen dekhaunu hudaina bhaneko chha. दुई देखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: डाँडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मरेँ के हो
1: हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833684418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल। हेड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका पाँच।

0: बाबु मन मेरे तो हाथ खुट्टा अनुनासा झमझम कर तिमासी भैराम बनाए मेरे केटी हो के खे एक बार को जिंदगी दुख दुख में बिताऊन पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिराम भिंदा नदी ने रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो तो भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े हो दीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद फर्सावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नामचे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434986952 98247718 98443049696 र 98163314 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश मुआवजा विवाद मिलेसँगै भेटौँडा ढल्केवर प्रसारण निर्माणले कति लियो कालीकटको सेरावाडामा 420 मेगावाटको जलविद्युत

भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा खराबी। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई भई। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मासान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11.72 करोड़ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19.64 करोड़ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11.80 करोड़ विनियोजन भएकोमा वैशाख मासान्तसम्ममा 68.98% अर्थात 8.14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4.07 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकोमा 27.91% अर्थात 1.13 अर्ब 84 करोड़ 92 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापन तर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3.75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकोमा अहिलेसम्म 2.45 अर्ब 1.54 करोड़ बराबर खर्च भएको हो। वैशाख मासान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15.33 अर्ब 44 करोड़ 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10.12 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनसित निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक प्रेम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरोजो 88.09 करोड़ 11 लाख कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रहेको छ। प्रतिवेदन गर्दै राष्ट्रपति पौडेलले बढ़दो बेरोजीप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौडा ढल्केबार दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी

क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजनामा जी पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इमेरमा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबारामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ

0: कृष्ण महादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङतिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खानाचक्र नगरपालिकाको सेरावाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खानाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोषगंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: मेरो कथा ब्याङ्किङ गरिदिन्छ। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हुन्छ, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, चोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0774-93-3535-55
0: सीधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको डेमी मुस्ताङको जोमसोङ कोरला सड़क आयोजना अन्तर्गत 5 वटा पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोङ सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोङ कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी

भरतपुर अन्तिम चरण में रहकर चालू आर्थिक वर्ष भित्र संपन्न होने अवस्था में रहकर आयोजना ने जनाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवपरिवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालन र शाह बालनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवपरिवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका कामबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य

भएको छ। भारतमा सन् 2022 को अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 को मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अहिले पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्य पूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्गहरूले आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ इन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। इन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन

देखेर मनपा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्। यो खेल राति पाउने 8 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 औं स्थानमा छ। पूर्व प्रहरबाट भागिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पछाडिमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्जी भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। अनाज जातिदार मूल्यसँगै हेटौँडा भूमिपूर्व प्रसारणलाई निर्माणले गति लियो। कालीकोट सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोर्नी कोरेला सड़कमा 5 पुल निर्माण

0: ሀገራት ለከመረ ሰምቻለሁ ላይ ጃፓን ባንክ ሊሚትድ ካ ቆርዛ ግራከው ላይ ያጭት ሰው ቆርዛ ጽፋዋ ሊሚት ገርናውኒ ባሬ አጥንተ ጀሩኒ ሱጫና इस बैंक पाटा कर्जा उपभोग गरी विक्रम सम्वत 2079 साल चैत्र वसन्त अगाडी खराब वर्गमा बैंकीकरण भएका बकेउता सावारु 1 करोड सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रम सम्वत 2083 साल आसार वसन्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्न हुने अनुरोध गर्दछु। साथै विक्रम सम्वत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आसार वसन्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानु भनी ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। शर्त तथा बन्देज हुनु मान्य हुनेछ। समय सन्धि अघि बढ्दै विभाग
1: मेरो शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झोले अर्ग्यानिक पान निजोग
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 र 9841 29 54 81 वेबसाइट झुले.com.np।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बालेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टिआई.org फोन नम्बर 01-5224-352-5224-353।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बजी भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा 1466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी पालिका समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ईसीडीमा 124 मनोवैज्ञानिक र मनोसामाजिक परामर्श बारे 134 नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधि बारे 385 जना एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्न पत्र निर्माण तथा विद्यार्थी मूल्यांकन बारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्दै यसरी सिकेका ज्ञान सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रम सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढ़ाएको शिक्षा अधिकारी ढकालको भनाइ छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रीस र युएई पठाइदिने भन्ने रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बेङ्गलु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुली र पर्वतको कुष्मा नगरपालिका 2 का 32 वर्षीय

भएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न भएको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोसी गाउँपालिका 11 23 वर्षीय समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीड़ितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीड़ितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको

दुरूस्त नभएको लाइट बिग्रिएको टायर अत्याधिक खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजे मित्रका खबर सक्नु अघि मुख्य खबर फेरि पटक। 10 महिनामा झन्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1000

भैलीलाई झारबन्जन मित्रता खबरै पनि बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.7

गुड आफ्टरनून नमस्कार अनि सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथ कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्किलम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाएका कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी विशेष गरी सुराबारी बसाईमा छौं र सुत्राबारी बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक प्रतिभा र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964950 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, कोही मेला पातमा हुनुहुन्छ होला र भने धेरैजना साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र हाम्रो कार्यक्रममा थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुहोला भन्न चाहन्छु। यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, आउन सक्नुहुनेछ 97964950 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र एकदमै 97964950 लाइन हुँदै एकदमै कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्दै गर्नुहोला र अहिले भने चाहिँ एकदमै मिठो लोक बाका तर्फ नै जानेछ। एकदमै मिठो लोक बाका रहेको छ गुमाई गुमाई भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नुभएको छ रोशान केसी र गीता देवीको आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित

0: कुल अन्तमा २०८३ साल फिट ११ बाह्रको तेस्रो दुखुम नगरपालिका दस तिनमा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरूको टुमा थर्सु मुसी जीवबाट राप्ने प्राण प्रतिष्ठा जीवका पूजा मानेको अभिषेक वहाँ हुने भएको हुँदा आमा बाबा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध प्रदर्शन साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: एघार गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र बाह्र गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्डा नगरपालिका दल सुनु खुम्बु।

0: you next to your heart. Zulu FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै ढाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका 0.6

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोट्ट विश्राम रहेको थियो। पहिलो छोट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह्यो भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेवा अवस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनएफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी शुक्रबारी बसाईमा छौं र शुक्रबारी बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक प्रतिभा र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक भाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र हामी अन्य दिन चाहिँ एकदमै मिठा लोक भाका चाहिँ एकदमै सुनेर मनोरञ्जन लिनेछौं भने चाहिँ आज तपाईँहरूले एकदमै गुनगुनाएर चाहिँ मनोरञ्जन दिलाउनु पर्ने हुन्छ। त्यसकारण चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, आउन सक्नुहुनेछ 97964950970 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र धेरैजना साथीहरूले त एकदमै मिठो अनि एकदमै सुरिलो स्वरमा एकदमै मिठो तरिकाले चाहिँ एकदमै लोक भाका चाहिँ गुनगुनाउन आउनुहुन्छ आउँछ होला। त्यसकारण चाहिँ धेरैजना साथीहरू चाहिँ एकदमै निर्धक्क भएर नडराई नलगाइकन चाहिँ आफ्नो प्रतिभा चाहिँ एकदमै निर्धक्क भएर प्रस्फुटन गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौं र तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै एकदमै तपाईँहरूको प्रतिभालाई चाहिँ एकदमै सुन्नेछौ, मनोरञ्जन लिनेछौ र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त पनि हुन्छ जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएपछि हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र आफूमा रहेको प्रतिभा चाहिँ एकदमै निर्धक्क भएर नडराइ नलगेकन चाहिँ एकदमै निर्धक्क भएर चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र अब भने चाहिँ हामी फेरि पनि अर्को गीततर्फ नै जानेछ भन्दै थिए। कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। को बोल्दै हुनुहुन्छ, कहाँबाट? हेलो,
1: नमस्कार
0: हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट के सामलिङ भन्नुभयो? उमेश सामलिङ बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ उमेश जी यो समयमा?
1: म त अहिलेको समयमा खास घाँस त काट्दैछु हजुर।
0: के को घाँस काट्दै हुन्छ नि उमेशजी?
1: यसो यो कालले गरा भन्छ नि वस्तुलाई के गर्नु, गाउँ भनेपछि खेती गर्नु पर्यो।
0: अनि त्यतातिरको आजको मौसम कस्तो छ त उमेशजी?
1: मौसम ढुम्म ढुम्म घाम लाग्ला जस्तो भएको छ, स्पेसियल उतातिर कस्तो छ भने नसोलुतिरको
0: यता पनि ढुम्म ढुम्म भइरहेको छ, थोरथोरै घाम पनि लागिरहेको छ है उमेशजी। अनि हालखबर एकदमै ठिकठाक होला नि उमेशजी?
1: एकदम ठिक छ, हल्का रोग लागिरहेछ यो मौसम यो काम चाहिँ होला।
0: ल ठिक छ उमेशजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त उमेशजीले?
1: यसमा त यो पूर्वेलीहरू पनि गाउनु पाएन होइन?
0: एकदमै पाउँछ है उमेशजी,
1: यसो रोग लागिरहेछ। यो धेरै पछाडि मैले कार्यक्रम सुन्न पाएँ होइन, फोन पनि लाग्यो, खुसी लाग्यो होइन, तर अहिले धेरै माया गर्ने दर्शकहरू कम्ती भयो जस्तो लाग्यो होइन म।
0: तपाईँहरूले एकदमै हामीलाई हाम्रो सोले एफएमलाई माया मार्दै जानुभयो नि उमेशजी।
1: म त माया मार्दै छैन नि, यो सोले भने त 17-18 वर्षदेखि सुन्थेँ नि म, लगभग बिचमा 2-4 वर्ष ग्याप भए अनि कस्तो तर चेन्ज हुनुभयो होइन कार्यक्रम, अब हरेक केही केही चेन्ज भएको होइन, खुसी लाग्यो।
0: ल ठिक छ, एकदमै स्टार्ट गरिहाल्नुहोस् है।
1: पाउँछ थोरै यसो खुसी गर्छु नि त है, यसो रुगा लागिरहेको छ।
0: ओके ल ठिक छ,
1: पुरानो गीत छ हाम्रो राजपाल राई, कोही गीत थोरै खुसी गर्छु नि त। भरन्धन कुटा भेट सुर्की समाचारमा भयो सुटिजु केतनी समाचार, नारन्धन कुटा भेट सुटिजु जोडु न घर अलि रुगा लाग्छ अहिले र तिमी भन्छ है।
0: एकदमै मिठो स्वरमा गुनगुनाउनु भएन उमेशजी?
1: हजुर
0: ल ठिक छ उमेशजी, आगामी दिनमा पनि एकदमै कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला, अहिले पनि हामी छुट्टिन्छौँ है उमेशजी। ओके भाइ साथी हुनुहुन्थ्यो खुटाङको साथी उमेश जामलिङजी हुनुहुन्थ्यो. उहाँले पनि एकदमै मिठो स्वरमा चाहिँ एकदमै मिठो लोक बाका एकदमै पूर्वेली लोक बाका चाहिँ गुनगुनाए चाहिँ साथी छुटिसक्नु भएको छ र कोही साथी फेरि पनि टेलिफोन लाइनमा जोडिसक्नु भएको छ. म उहाँलाई स्वागत गरिहाल्छु. कुवरी हुनुहुन्छ कहाँबाट? हेलो
2: नमस्ते.
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? उदयपुरबाट सृजना मगर बोल्दै हुनुहुन्छ.
2: अनि
0: के गर्दै हुनुहुन्छ त सृजनाजी यो समयमा?
2: बसिरहेको छु भनौँ न.
0: अनि खाजा लिनुभयो कि बाँकी छ त सृजनाजीले?
2: मेरो खाजा भइसक्यो अनि तपाईँको भयो कि बाँकी छ?
0: मेरो त बाँकी नै छ भन्नुपर्छ है सृजनाजी. अनि आराम कुशलै हुनुहुन्छ नि सृजनाजी? ल ठिक छ सृजनाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ. अझ कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त सृजनाजीले? ओके ल स्टार्ट गर्नुहोस् है.

एकदमै मिठो स्वर मा गुनगुनाउनु भयो नि सृजना जी। एकदमै मन्त्र मुग्ध भयो नि म त सृजना जी तपाईँको स्वरले एकदमै। ल ठिक छ सृजना जी, आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला। अहिले भने हामी छुट्टिन्छौँ नि है। ओके बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट सृजना जी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो स्वरमा लोक भाषा गुनगुनाउँदै साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी एकदमै दोस्रो अनि अन्तिम विश्रामतर्फ जाने बेला पनि भइ नै सकेको छ र हामी एकदमै छोटो अनि विश्रामतर्फ जानु अघि चाहिँ एकदमै मिठो लोक भाका सुन्दै चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ बोलिने छ। एकदमै मिठो लोक भाका रहेको छ घुमाउने घर पोखरा भने एकदमै मिठो लोक भाका सुन्दै चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तीले वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँ सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको युवाले दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामले पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह FM 101.2 MHz। कार्यक्रममा आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइसकेका छौं भने चाहिँ आज चाहिँ हामी विशेष गरी शुक्रबारी बसाईमा छौं र शुक्रबारी बसाईमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97 64 49 50 74 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मनपर्ने एकदमै मिठो लोक बाका चाहिँ एकदमै निर्देशका भएर चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ एकदमै गुनगुनाउन सक्नुहुनेछ र धेरैजना साथीहरूसँग त एकदमै मिठो तरिकाले एकदमै मिठो स्वरमा चाहिँ गुनगुनाउन पनि आउँछ होला। त्यसकारण चाहिँ आफूमा भएको प्रतिभा चाहिँ एकदमै नगराउ नलगाइकन चाहिँ निर्देशका भएर चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ एकदमै गुनगुनाउन सक्नुहुनेछ र हामी सबै एकदमै आफूमा भएको प्रतिभा चाहिँ हामी सबैले चाहिँ प्रस्फुटन गर्न चाहिँ एकदमै डराउँछौ एकदमै लजाउँछौ। हामीले कुनै ठाउँमा हामीले अवसर पाए पनि हामीले चाहिँ एकदमै डराउने लजाउने गर्दा चाहिँ हामीले एकदमै आफूले पाएको अवसर पनि हामीले चाहिँ गुमाउने गर्छौ। त्यसकारण चाहिँ हामीले चाहिँ एकदमै आफूमा भएको प्रतिभा चाहिँ एकदमै नडराउ नलगाइकन चाहिँ एकदमै निर्धक्कले सायद एकदमै प्रस्फुटन गर्न सक्नुपर्छ। त्यसकारण चाहिँ हामी यसो गर्न सक्यो भने चाहिँ हामी एकदमै अगाडि बढ्न सक्छौ सफलताको शिखरमा चुम्न सक्छौ। त्यसकारण चाहिँ हामी सबैजनाले एकदमै निर्धक्क भएर आफूमा भएको प्रतिभा चाहिँ एकदमै प्रस्फुटन गर्न सक्नुपर्छ भन्न चाहन्छु र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ। कार्यक्रममा सहभागिता जनाउनु भयो ट्राई गर्नुभयो र हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र कार्यक्रमको अन्त्यमा एकदमै मिठो लोक बाका रहेको छ कलकत्ती चाहियो भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ देवी गर्ती मुगा र दिब्लक खाटीको आवाजमा सजिलो एकदमै मिठो लोक बाका छर्दैछु। आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शुभ्रबारे बसाईबाट म कार्यक्रम प्रस्तुत शेर्पी लमु शेर्पा पनि विदा हुन चाहन्छु।

0: उज्जवल एफएम 101.2 MHz उज्जवल भविष्य को लागि
1: साथमा
2: डिजिटल कलरला तथा घोडामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनेर एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.sulefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सोलो हालचाल लिएर आइपुगे म शर्मिला पुरी। सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ। मन्त्री परिषदबाट गएको विस्तार त्यसगति निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार कार्य विभाग नियमावली 2083 अनुसार विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय औपचारिक रूपमा स्थापना भएको हो। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई सुति मन्त्रालय मार्फत अघि बढ़ाउने निर्णयले राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोड़ेर हेरिएको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह नव गठित यो मन्त्रालयलाई विज्ञान प्रविधि तथा नव प्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिएको छ। त्यसै वैज्ञानिक अनुसन्धान अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज अनुसन्धान आविष्कार प्रवर्तन तथा विकासलाई संस्थागत बनाउने उद्देश्य सहित मन्त्रालय गठन गरेको जनाएको छ। यस अनुसार मन्त्रालयले विज्ञान तथा प्रविधि सम्बन्धी तथ्याङ्क संकलन प्रशोधन संरक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ। गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विकास पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत लगिएको छ। गत बुधबार बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाग नियमावली 2083 स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत लगिएको हो। स्वीकृत नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र पनि विस्तार भएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत 48 निकाय तथा कामका क्षेत्र परेका छन्। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा 2075 फागुन 16 गति राष्ट्रिय अनुसन्धान विभाग सम्पत्ति शुद्धिकरण राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत लगाउनु भएको थियो। जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले 2082 साल असोज 9 गति पूर्ण मन्त्रालय नै फर्काएको थियो। राष्ट्रिय अनुसन्धान विकास गृह मन्त्रालय र सम्पत्ति शुद्धिकरण राजस्व अनुसन्धान विभागको अर्थ मन्त्रालयमा फर्काएको थियो। अहिले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालयमा मार्फत लगिएको हो। जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। इच्छा कामना एक कुबाङछी 6 वर्षीय नमुना चेपाङको च्याउ खाँदा शुक्रबार बिहान घरमै मृत्यु भएको हो। उहाँ हात्तीबाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिए। उहाँको शव भक्तपुर अस्पतालमा ल्याइएको थियो। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारको लागि भक्तपुर अस्पतालमा ल्याएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। सहज हात्तीबाङ स्कूलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययन गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरू घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सहज र मनितालाई गाउँले मिलेर अस्पताल ल्याएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभएको छ। हात्तीबाङ स्कूल नजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भक्तपुर अस्पताल ल्याएको छु। च्याउ खाँदा एकजनाको निधन भइसकेकाले दुईजनालाई बचाउन अस्पताल पुर्याउन सफल भएका छौं। उहाँले जानकारी दिनुभएको छ। नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा नियमित कामकाज रोकेर तालाबन्दी गरिएको छ। पार्टी केन्द्रले जेठ 12 गतिभित्र क्रियाशील सदस्यता अध्यावधि गर्न निर्देशन दिएको छ। तर कैलालीको पार्टी कार्यालयमा भने ताला लागेको नेताहरूले बताएका छन्। शुक्रबार थनगढ़ स्थित पार्टी कार्यालयमा वडा सभापति क्षेत्रीय सभापति सहित नेता तथा कार्यकर्ता जम्मा भएका थिए। उनीहरूले कार्यालय पुग्दा मूल गेट तथा भित्रका कार्यकक्षमा ताला लगाएर नियमित कामकाज अवरूद्ध भएको पाएको बताएका छन्। मूल गेटको ताला थिचोमा आफूहरू पछाडिको सिडी प्रयोग गरेर कार्यालयभित्र प्रवेश गरे पनि भित्र सबै कोठामा पनि ताला लगाएकोले सदस्यता अत्यावधिक लगायतका कार्य अगाडि बढ़ाउन नसकेको उहाँले जानकारी दिनुभएको छ।
आज सुनसादको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले खटेर तोलाको 298,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी मासुमले सुनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो, आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 355 रूपियाँले खटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले सुनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा 4 वर्षपछि पहिलोपटक पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.87 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले खटाएको थियो। मध्य पूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधको कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जना गरेको समाचार संस्था एफएफपीले जनाएको छ। अन्तिममा खेल समाचार। राष्ट्रिय खेलकुद परिषद रापेजले अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राकेपले आज निशर्त इन्फामाथिको निलम्बन फुकुवा गरेको इन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, रापिपाका सदस्य सचिव राम सरित मेहता र इन्फाका पदाधिकारी सहितको बैठकले निलम्बन निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै रापिपले गएको क्षेत्र 12 गते इन्फालाई 3 महिनाको लागि निलम्बन गरेको थियो। निलम्बनपछि इन्फा नेतृत्वको क्षेत्र 13 गतिको लागि तय भएको चुनाव स्थगित गरिएको हो। इन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफएफपीले पनि रापिपालाई आग्रह गरेका थिए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020 फोन वा sunyfm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त, यसलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचाल लिएर फेरि आउँछौं। सूचना शिक्षा र सुरक्षाका लागि sunyfm सुन्दै रहनुहोला। नमस्कार।

0: हार दिए मंत्रणा दुई हजार तिरासी साल भेट एघार र बाह्र गते सिमी दुखुम्ब नगरपालिका दश किमीमा निर्माण गरेको ओल्डेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको रवि धर्म गुरूको पेमा थर्सुन भूपुष जीवबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वहाँ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध प्रदर्शन साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वान प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: एघार गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गर्ने र बाह्र गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वान हुने भएको छ।
0: मुलिम तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुन्ड नगरपालिका दल सोलु खुम्बु।
2: नेपालले सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चौकमा।
3: हुन्डाका विशेषताहरू:
4: जापानिज उच्च प्रविधिबाट उत्पादित
3: उत्कृष्ट माइलेज,
4: राम्रो रिसेल मूल्य,
3: टिकाउ र भरपर्दो,
4: अफरोडका लागि पनि उपयुक्त
3: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
4: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
3: हाम्रा सेवाहरू:
4: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
3: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
4: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
3: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
4: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजन, ओखलढुङ्गा।
3: सम्पर्क नम्बर 037590222, 98528002222 र 98428030।
5: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
6: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
7: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
5: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
7: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
6: सुन र अङ्कल, त्यो राम्रो कलेज हो र?
7: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
6: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
7: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष MBBS, इन्जिनियरिङ, BSc नर्सिङ, BA LLB, BHM, BBA, BIT, BSc CSIT मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
5: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
7: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
5: लोकेशन कहाँ हो अङ्कल?
7: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

0: सूचना सूचना सूचना सुरुङ झील बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में नस्पात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिम मुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ झील बेसी उपभोक्ता समिति सुरु खुम्बु
1: हिंसाबाट बचाउ र बचाउ। यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।

0: नमस्ते डॉक्टर साहब.
1: नमस्ते बस भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर. अनि खाना कति हो खान्छ?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भने जसरी गर्छ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मरे
1: तो रगत ही रगत भो चाम हेन सकिन
0: कस्तो जेब्रा क्रस बाटो काट पर्ने कहाँ बीच बाटो पो बाटो काटे
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहै थिएन
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास जम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलह एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solehfm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालसाल लिएर आइपुगे म शर्मिला पुरी। सिन्धुपाल्चोकको कालिका गाउँपालिका वडा नम्बर 3 जन्मिएर अहिले भक्तपुरको झोलेपाखलाई आफ्नो कर्मथलो बनाइरहेको तोयानाथ न्यौपानेको जीवन एउटा खुला पुस्तक जस्तै छ, जसमा वैदेशिक रोजगारीको संघर्ष स्वदेशको अवसर एउटा सफल उद्यमी पनि चाहनामा थुप्रै पानाहरू कोरिएका छन्। हिजो आज उहाँ भक्तपुरको द्रव्यश्रेणी पालिकामा आफ्नो चिया पसलमा व्यस्त हुनुहुन्छ। चार आना जग्गा भाड़ामा लिएर आफ्नो मेहनतले एउटा त्रस निर्माण गरी हाम्रो चिया घर नामको चिया पसल खोल्नु भएको छ। यहाँ उहाँ मात्र व्यस्त हुनुहुन्न, अरू पाँचजनालाई प्रत्यक्ष रोजगारी सुविधा दिनुभएको छ। श्रीमती र आफू चाहिँ सातजनाको परिवार यही चिया घरको आमदानी चलाइरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवास आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको। प्रतिवेदन बुझाउँदै राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शी र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बेरोजगार फर्जियत गरी वित्तीय अनुसन्धान कायम गर्न सीधातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ धेरै जवाबदेह हुनुपर्ने उहाँको भनाई छ। राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा देशको शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षामा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्न विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ। कालीकोटको खाडासोक्रो नगरपालिका आठ सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस सुरुङ निर्माणको आज औपचारिक शिलान्यास भएको छ। खाडासोक्रो नगरपालिका मेयर कमल बहादुर साई, प्रमुख जिल्लाधिकारी गोकर्ण राज श्रीयल, जिल्ला प्रमुख कार्यालय प्रमुख हिमबहादुर खत्री, वडा नम्बर 8 वडाध्यक्ष नन्द बहादुर मल्ल, आयोजनाको प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो। तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजकका प्रतिनिधि चौधरीले बताउनु भएको छ। यो आयोजनाको सुरुङ तिलकुफा नगरपालिका धनाडादेखि शुरू भई खाडा चक्र नगरपालिकाको सेराबाडामा निस्किनेछ। आयोजनाको लागि आवश्यक पनि जग्गा धनी ग्राहकको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका वासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको छ। लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अन्य समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। यस्तै 22 कम्पनीको शेयर खटपट भएको छैन। आज नवील बैंकको डिभेन्चर 7.71% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सम्बन्धमा धेरै 14.89% घटेको छ। आज नेप्से बढ़ेको कारोबार रकम भने घटेको छ। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 69 34,93,9 करोड़ रूपियाँ किन्वेश भएको छ। अब अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2 दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा 2 दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको जनाएको छ। ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अन्त्यत सफल विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय बनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसै ढुंगा भन्नुभएको छ। यद्यपि दुई देशबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खोल्न सक्ने खबरमा उल्लेख गरेको छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको जानकारी दिएको छ।
अन्तिममा खेल समाचार राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राकिपले आज निशर्त इन्फामाथिको निलम्बन फुकुवा गरेको इन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राकिपका सदस्य सचिव रामचरित्र मेहता तथा इन्फाका पदाधिकारीहरूसहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भने राकिपले गएको सित 12 गते इन्फालाई 3 महिनाको लागि निलम्बन गरेको थियो। निलम्बनपछि इन्फा नेतृत्वको क्षेत्र 13 गतिको लागि तय भएको चुनाव स्थगित गरिएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020 फोन वा सोले आफ्ना न्यूज आर्गोदेश gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। अवस्थलीलाई सुरुवात सकियो साँझ 7 बजे। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: नाच नै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सादुङ क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9836868 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: बाल बालिका फिर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुतकुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के है यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनु दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ्रो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417718 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अलिकति जोत्न पाएको छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
8: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98010208 95 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
10: पोडाउ, नमस्कार।
11: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
10: खै के भन्नु होटा दीक्षितज्यू।

0: होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाउ, कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
8: अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
4: हाम्रो प्रतिबद्धता।

0: पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: लो किन रु के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: प्रत्यरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
7: के भो दौडिदिएको आइस त
6: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
7: भन को थियो अर्काको भाग खोज्ने त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
0: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यूज चार कलरिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस सोलुद कुंड नगर पालिक पांच सलेरी सोलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा ज्वालामय अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरुका साथमा सबैसँग
2: हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
1: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
3: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सोलुखुम्बु
4: हाम्रो के दोष छ र पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हौ नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
7: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
8: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
9: Oh. बाहिर
10: मो दिदी सुन्तली ढोका खोल्नुस् न
9: के भयो यति राति किन रुदै आकी
10: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
9: ल भन के भयो
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आएको दिदी
9: माइला दाइले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि त्यो घरको
11: ए ल ल हामी लान्छौँ
9: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
12: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
14: के रे नानी त भर्खर 17 कि लागि होइन र
12: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
14: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
12: ए हो र
13: नेपाल सरकार विज्ञापन बोर्ड
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
17: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
15: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: अब सुन्नुहोस् पूरा समाचार
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
18: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
19: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
18: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
19: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
18: मद्यपान र धूम्रपान सेवन नगरौं
19: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
9: ए दाई पख्नुस् न पख्नुस् के गर्नु भएको
20: देख्नु भएन औषधि हालेको
9: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
20: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
9: हेर्नुहोस् दाई
2: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
20: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
20: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
20: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
19: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: हेलो
23: हेलो,
22: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
23: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
24: हजुर,
23: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
24: हेलो हेलो, भन्नुहोस् त।
22: हेलो हजुर
24: हजुर,
22: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
24: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
23: ए नानी, के भनेर छ, के भयो?
24: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
23: ल ल ल, किन दिन्थे?
18: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
18: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
26: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
27: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
28: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
29: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
30: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
28: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
24: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
28: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
24: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
28: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
24: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
28: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
24: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
28: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
3: हो त,
28: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
1: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
24: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
24: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
24: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
24: त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
24: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
24: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छ। के हो के दशा लाग्यो डाक्टर साहब?
24: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
24: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
24: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
6: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: मरे के हो?
24: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
23: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स छ,
24: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
23: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
24: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
30: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: खै, जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
24: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
24: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
30: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
30: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: आत्म हत्याको घटना कसरी रोक्न सकिन्छ?
11: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यम

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7.55 अर्ब पुग्यो। एक वर्ष नै 88.9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बेरुजु ₹7.55 अर्ब पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रति कार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्थमाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिङ दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन चितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 कुल बेरुजो 88.9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ। मध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपियाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजु तर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु ₹7.55 अर्ब 17 करोड़ पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,000 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000,00 विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकामा 27.91% अर्थात 1,13,84,92,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 विनियोजन गरेकामा अहिलेसम्म 2,45,01,54,00,000 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तृतीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैछारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समिति बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केभर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै सञ्चालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशी ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काठमाडौँ महानगरले कक्षा 11 र 12 लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, बेरुजु 7,55,00,000 पुग्यो, एक वर्षमी 88,09,00,000 रूपियाँ थपियो, बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता, 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने, यस वर्ष मनसूनमा 2,00,000 भन्दा धेरै जनसंख्या प्रभावित तुने आकलन, प्रतिकार्य योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछन्।
0: फेरि पनि शिक्षाकै प्रसंग, एसईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा 11 को भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083 का लागि कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसी उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
4: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
13: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
4: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ, निशुल्क रूपमा, कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरुन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
13: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
4: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अङ्कभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्न पत्र तयार गर्नेछौँ।
13: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
4: प्रश्न पत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न सहमगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ, विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नियम अन्तर्गत चाहिँ प्रश्न पत्रहरूको चाहिँ गोपनीयता कोष र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्न पत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 70% चाहिँ प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हाम्रो निरन्तरता दिनेछौँ।
13: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
4: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ त्यो छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्नुपर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15%सम्म स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून चाहिँ हामी कार्यवाही गर्नुपर्ने हुन्छ।
13: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
4: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक सन्तान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
16: हाम्रा सेवाहरू
17: ओपीडी सेवा
16: विशेषज्ञ ओपीडी सेवा
17: निशुल्क औषधि वितरण
16: सशुल्क फार्मेसी सेवा
17: फिजियोथेरापी सेवा
16: अकुपंचर सेवा
17: योग परामर्श सेवा
16: क्रियाकल्प सेवा
17: पूर्वकर्म पञ्चकर्म सेवा
16: छार सूत्र सेवा
17: जलौका सेवा
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
18: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
19: अब बाँकी खबर जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छाकामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवान र मनिता चेवान बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
0: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर घटबढ़ भएन। आज नबिल बैंकको डिवेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता शेयर 3.09 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
19: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
0: उत्तर दक्षिणले जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी मुस्ताङको जोमसुम कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झडना थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति

0: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुंगा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
1: विदेशकै खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकूद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 का लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजु 7 खर्ब 55 अर्ब पुग्यो। एक वर्षमै 88.9 अर्ब रूपियाँ थपियो। बढ़दो बेरोजुप्रति राष्ट्रपतिको चिन्ता।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुल्ला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। कृषि मन्त्र नार्क सँग
1: युद्याममा रोपिएका लेकाली फलफूल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजी बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि

0: radio next to your heart. Radio FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

लसो जोजाले नानाङ दुगु तिनी हिङ चुरङ जन्म लिन्दे चिबमुला तुरी लानाङ आज्याबा तामका दिसे प्लिङमुला चु जन्म लिङरी यङसे स्यम्ली सन्दुष्ट लसी चिखम्बा आरे तिनी चुरङ जन्म लिङरी ज्याबल लसी चिबारी यङदा सान्दी यङबरी ज्याबल लसी चोबारी सेमला सन्दोकला लागिरी परमेश्वर बच्चम यङसे यङदा लोपमुला हे बन्दा नाछ यङ सान्जुगे बोर्गी वाई

तीन जुन देश जोड़ने सड़क निर्माण कार्य हालसुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा फादुङ क्षेत्र में नस्ता काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जनदेशी उपभोक्ता समिति सुनिश्चित नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो साइनिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक मन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुनित सिंह नगरपालिका 10 किमीमा निर्माण गरेको ओल्डिङ सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदि धर्म गुरूको पेमा थर्सु जोबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिम तासी अध्यक्ष, लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुण्ड नगरपालिका 10 सुलु खुम्बु।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेज नै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउन सक्छ।
5: हेलो दाई, नमस्कार।
6: नमस्कार, कता छौ?
5: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
6: अल्माउमा पर्ने कुरै छैन।

0: आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साधन सूचीपाती सम्पर्क नम्बर 9803623382 9803623387।
1: बाल बालिकालाई लागू औषध दुरूपयोग बचाउ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौ बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ बाल बालिकाको सुन्दरतामा ध्यान दिऊ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदीपद्वारा जनहितमा सारी सन्देश
1: सवारी साधनको इन्जिन र त्रिपुणी सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर
1: सड़क प्रयोग गर्दा ध्यान दिऊ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसंहार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना
1: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं
2: मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण में सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
3: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
0: जी नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ त्यतिर? सब ठीक ठाक?
0: खै के भन्नु होला अध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
0: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गरिने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
0: आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
5: हो र के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेखन 102.2 MHz बाट देश का विभिन्न भाग www.sulekhan.com संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलो समाचार लिएर आइपुग्यौ सरस्वती पुरीसँगै अंजु कार्की सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक मापेडोको सीमा राष्ट्रपति रनिंग सिल प्रतियोगिता शुरू सुलुकुमा सुरक्षा र अपराध नियन्त्रणका लागि ड्रोन प्रविधिको शुरूआत विकट क्षेत्रको निगरानीमा सहज हुने डीएसपी कुवरको भनाई सुलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुन सक्ने आग लागि नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शन सम्पन्न महाकुलुङ सरद्वारा पुर्खाको सम्मानदेखि विद्यार्थीहरूलाई झोलासम्म नेपाली डायस्पोरा मक्काउले सगरमाथा दिवस मनाउने ओखलढुङ्गामा रैथाने बालीको खाद्य प्रशोधन सम्बन्धी कोशी प्रदेशको बेरुजो 5.63 अर्ब करोड़ नाग्यो खर्च गर्ने क्षमतामा पहिलो प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि नयाँ सामग्री खरीदमा गर्न र सार्वजनिक खर्चमा मूलमित्त देयता अप्नाउन सरकारको निर्देशन अनुदानमा उपलब्ध गराएको मल कालो बजारी गर्नेलाई कार्यवाही गरिने ट्रम्पको चीन भ्रमण सम्पन्न कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन भारतमा 4 वर्षपछि पहिलो पेट्रोल र डिजलको मूल्य बढ्यो
1: र राखीपुर इन्फा माथिको निलम्बन फुकुवा गरियो
2: ए बाबु मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासिया भैरान बनायो मेरो पनि टिकी हो के यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 96 र 98 61 23 14 72 आउँजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: अब समाचार विस्तारमा
5: स्थानीय खबर
0: स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सोलुखुम्बुको मापे दुकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ सिल प्रतियोगिता शुरूआत भएको छ गाउँपालिका भित्रका युवा प्रतिभालाई खेलकुदका माध्यमबाट अगाडि बढ़ाउने उद्देश्यका साथ शुरू भएको यस प्रतियोगिताको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले ब्यानर वाचन गरेर औपचारिक उद्घाटन गर्नुभएको छ यस पटकको प्रतियोगितामा गाउँपालिका भित्र रहेका 6 वटा माध्यमिक विद्यालय र एउटा आधारभूत विद्यालय गरी 7 वटा विद्यालयहरूका खेलाड़ीले सहभागिता जनाएका छन् जसमा 7 छात्र र 5 छात्र टोलीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् राष्ट्रपति रनिङ सिल प्रतियोगिता अन्तर्गत महिला तथा पुरूष भलिबल कराते टेकाण्डो उसु लगायतका विधामा खेलाड़ीहरूले आफ्नो कौशल प्रदर्शन गर्नेछन् खेलकुदलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले 3 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। उद्घाटन समारोहमा बोल्दै मातृदेवकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदको महत्वमाथि प्रकाश पार्नु भएको छ। उहाँले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुदले युवाहरूमा अनुशासन, स्वास्थ्य र राष्ट्र भावनाको विकास गर्ने कुरामा जोड दिनु भएको छ। साथै उहाँले गाउँपालिकाभित्र रहेका शैक्षिक संस्थाहरू र युवा प्रतिभाहरूलाई खेलकुदका माध्यमबाट अगाडि बढ़ाउन र उनीहरूको क्षमता प्रस्फुटन गराउन गाउँपालिका सदैव प्रतिबद्ध रहेको र यसका लागि आवश्यक सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
6: स्वास्थ्यमा सहयोग गर्नको लागि विशेषतः काँकु स्वास्थ्य चौकी र खासनाग अस्पताल पालिका अस्पतालबाट यो चाहिँ सहयोगको मैले अपेक्षा गरेको छु। विद्यार्थी भाइ बहिनीहरूमा कहिलेकाहीँ आकस्मिक रूपमा विभिन्न चाहिँ समस्या आउन सक्छ, त्यो समस्यालाई कम गर्नको लागि, समस्यालाई चाहिँ एकदमै न्यूनीकरण गर्नको लागि अघिल्लो साल पनि थुप्रै भाइ बहिनीहरूमा त्यो समस्या आयो। यो नसा सम्बन्धीको समस्या, हड्डी सम्बन्धी चाहिँ फ्र्याक्चर हुने सम्भावना भएको हुनाले त्यसलाई पनि यहाँहरूले चाहिँ ध्यान दिइदिनुहुनेछ स्वास्थ्य कर्मीको तर्फबाट भन्ने चाहिँ मैले आशा राखेको छु। अब विशेषतः प्राविधिक फाँटमा सहयोग गर्नुहुने हाम्रो चाहिँ कर्मचारी टिम सबैलाई म धन्यवाद दिन चाहन्छु। यो खेल समय अवधि भरसम्म विभिन्न विधामा हाम्रो जिम्मेवारी बाँडफाँड भएको छ, त्यो जिम्मेवारी यहाँहरूले पूरा गर्नुहुनेछ भन्ने कुरामा मैले विश्वस्त लिएको छु। र यहाँहरूले हामी चाहिँ बिहान यहाँ आउँदै गर्दाखेरि जुन उत्साहका साथ यहाँहरूले सहभागितामा खेलको विभिन्न विधामा सक्रियतापूर्वक प्रतियोगितामा यहाँहरू सहभागी भइराख्नु भएको हामीले देख्यौं। उत्साहजनक चाहिँ यहाँहरूको उपस्थिति र चाहिँ सक्रियता देखिरहेका थियौं। यहाँहरूको यो सक्रियताप्रति म एकदमै खुशी व्यक्त गर्न चाहन्छु।
0: यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले खेलकुदको महत्व र पालिकाले खेल क्षेत्रको विकासका लागि चालेका कदमबारे स्पष्ट पार्नु भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाड़ीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
1: सोलुखुम्बु जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले ड्रोन प्रविधिको शुरूआत गरेको छ। जिल्लाको भौगोलिक संवेदनशीलता र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको हो। यस ड्रोनको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी मनोजित कुवारले यो प्रविधि जिल्लाको सुरक्षा व्यवस्थामा एउटा महत्वपूर्ण कोषे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार भौगोलिक रूपमा विकट रहेका क्षेत्रहरूको निगरानी गर्न, लुकी छिपी हुने अपराधिक क्रियाकलाप पत्ता लगाउन र मानिसको पहुँच सहज नभएका स्थानमा वस्तु स्थितिको जानकारी लिन जुन अत्यन्तै उपयोगी हुने उहाँले बताउनु भएको छ। डीएसपी कुवारले कार्यक्रममा बोल्दै अबका दिनमा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम र सम्भावित अपराध हुने क्षेत्रहरूमा ड्रोन मार्फत नियमित गस्ती र निगरानी गरिनेछ। यस्तै गर्दा अपराधीहरूमा मनोवैज्ञानिक डर पैदा हुने र प्रहरीलाई कुनै पनि घटनाको सूक्ष्म अनुसन्धान गर्न मद्दत पुग्ने उहाँको भनाई छ। विशेष गरी अवैध उत्खनन, वन पैदावारको चोरी, निकासी र मदिरा नियन्त्रण जस्ता कार्यमा ड्रोनले आँखाको काम गर्ने बताइएको छ।
7: विशेष गरी ड्रोनको प्रयोग चाहिँ भीड़ नियन्त्रणको अवस्थामा, भीड़ नियन्त्रणको भीड़को अवस्था कस्तो छ त्यो कुरा जानकारी लिनलाई सहयोग हुन्छ भने, विशेष गरी दैवी प्रकोपको अवस्थामा, पहिरो गएको अवस्थामा, मान्छे हराएको अवस्थामा त्यसलाई खोतलास गर्नको लागि पनि हामीलाई सहयोग हुन्छ। विशेष गरी मान्छे सजिलै जान नसक्ने ठाउँहरूमा, एकदमै क्लाइन्ट के अरे भीड़हरूमा, सवारी दुर्घटना भएको अवस्थामा पनि मान्छेहरू खोज तलासको लागि पनि यसले सहयोग पुर्याउँछ। खाली क्षेत्रहरूमा अनि विकट क्षेत्रहरूमा ड्रोनको प्रयोगबाट हामीले मोनिटरिङ गर्नको लागि पनि विशेष गरी यसले सहयोग पुर्याउँछ भन्ने विषय राखेका छौँ। धन्यवाद।
1: प्रहरीले प्रविधिको यो उच्चतम प्रयोगसँगै सोलुखुम्बुवासीलाई सुरक्षाको थप प्रत्याभूति गराउन खोजेको जनाएको छ। ड्रोनको प्रयोगबाट संकलन गरिने दृश्य र तथ्याङ्कले प्रमाण संकलनमा शुद्धता ल्याउने र दोषीलाई कानूनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ।
0: सुलुकुममा घरेलु एलपी ग्यास सिलिण्डरबाट हुन सक्ने सम्भावित दुर्घटना तथा आग लागि नियन्त्रण गर्ने उद्देश्यले सचेतनामूलक प्रदर्शन तथा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल गोलमा हेडक्वार्टरद्वारा सुलुकुम्बु आलोचना तथा सोलुकुम्बु नगरपालिकाको सहकारीमा विपद व्यवस्थापन सम्बन्धी आधारभूत तालिम तथा प्रयोगत्मक अभ्यास सञ्चालन गरिएको हो। विद्यालय स्तरदेखि नै विपद तथा आग लागि नियन्त्रण सम्बन्धी चेतना फैलाउने उद्देश्य आयोजित कार्यक्रममा जनजागृति आधारभूत विद्यालय र माउन्टेड सेकेण्डरी स्कूलका शिक्षक विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरीका तालिम प्राप्त सुरक्षा कर्मीले ग्यास सिलिण्डरमा आग लागि हुँदा अपनाउनु पर्ने सुरक्षित तथा वैज्ञानिक विधिहरूको प्रत्यक्ष प्रदर्शन गराएका थिए। कार्यक्रममा विशेष गरी भान्सामा खाना बनाइरहेका बेला ग्यास सिलिण्डर रेगुलेटर तथा पाइपमा आगो लागेमा नआत्तिकन घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएको थियो। आगो निभाउने क्रममा अक्सिजन आपूर्ति बन्द गर्ने अर्थात स्मगलिङ प्रविधिको प्रयोग गरी प्रभावकारी हुने जानकारी गराइएको छ। प्रदर्शनका क्रममा बाक्लो कम्मल सिरौका भिजेका पानीमा भिजाएर बलिरहेको सिलिण्डरलाई चारैतर्फबाट छोप्ने विधि देखाइएको थियो। यसरी हावा प्रवेश रोकिँदा आगो आफै निम्ने सशस्त्र प्रहरीले सुनाएको छ। यस्तै गम्छा र सुतीको कपडा भिजाएर पाइप अचुवाट भएको भाग छोप्दा पनि आगो नियन्त्रण गर्न सकिने अभ्यासमा देखाइएको थियो।
1: महाकुलुङ गाउँपालिका वडा नम्बर चारले चालू आर्थिक वर्षको लक्षित वर्ग बचत अन्तर्गत विभिन्न सामाजिक तथा समुदायमुखी कार्यक्रम सम्पन्न गरेको छ। वडाले पुर्खेली संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले पुर्खा सम्मान कार्यक्रम आयोजना गरेको छ भने एकल तथा विधवा महिलालाई न्यानो सुधक वितरण गरेको जनाइएको छ। साथै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई समेत न्यानो सुधक वितरण गरिएको छ। त्यसै गरी ओडा भित्रका दलित बाल बालिका तथा कक्षा एकमा भर्ना भएका बाल बालिकालाई शैक्षिक सामग्री अन्तर्गत झोला वितरण गरिएको ओडाले जनाएको छ। हिजो आयोजित कार्यक्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केडी कुलुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै अधिकृत कुलुङले पुर्ख्यौली संस्कारलाई संरक्षण गर्दै गरिएको पुर्खा सम्मान कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रभाव गर्ने बताउनुभयो। वडा अध्यक्ष सरस्वती कुलुङले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण कार्यक्रम कार्यान्वयनमा केही ढिलाइ भएको बताउँदै अब वडाले लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासी जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको वडाले जनाएको छ।
0: मकाउमा 73 सगरमाथा दिवस मनाइने भएको छ। युनाइटेड नेपाली डायस्पोरा मकाउको आलोचनामा यही मे 24 तारीकमा कार्यक्रम हुन लागेको छ। हावा नक्सन स्थित इट लाइन आसुमचुममा हुने कार्यक्रममा नेपालीका लागि इण्डोनेसिया फिलिपिन्स र भियतनामको समेत सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा मकाउमा कार्यरत नेपाली कलाकारहरूले आफ्नो विधाका प्रस्तुति दिनेछन्। मकाउका विभिन्न दौड़ प्रतियोगितामा सहभागी भएका नेपाली धावकलाई यसै कार्यक्रममा सम्मान पत्र प्रदान गरिँदैछ। कार्यक्रममा काशीताउ मकाउ नेशनल सेन्टर र नेपाली महावाणिज्य दूतावास हङकङको सहआयोजनामा हुन लागेको छ। यसै मकाउ स्थित ग्लोबल रेमिटले सगरमाथा दिवसको दिनदेखि नै रेमिटबाट विश्वका जुनसुकै देशमा पैसा पठाउने नेपाललाई पहिलो पटक निशुल्क सेवा दिने प्रतिबद्धता गरेको कार्यक्रमका संयोजक पूर्ण गुरूङले जानकारी दिनुभएको छ। रेमिटको यो घोषणाले नेपालीलाई वैधानिक बाटोबाट पैसा पठाउन प्रेरित गर्ने गुरूङले आशा राख्नु भएको छ।
1: ओखर ढुङ्गामा दुई दिने रैथाने बालीको खाद्य प्रशोधन सम्बन्धी तालिम दिएको छ। पहाड़ी बाली अनुसन्धान केन्द्रको आयोजना र ओखर ढुङ्गाको सुदेचरा नगरपालिका चार रूमजटारे स्थित मा चन्देश्वरी कृषक समूहको सह आयोजनामा रैथाने बालीको खाद्य प्रशोधन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो। रैथाने बालीको संरक्षण प्रवर्धन तथा स्थानीय उत्पादनलाई आधुनिक खाद्य परिकारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको तालिममा रैथाने अन्न बाली
0: प्रणालीको महत्व र फाइदाबारे जानकारी गराइएको समूहका सदस्य कल्याण राईले बताउनुभयो। वहाँका अनुसार दुई दिनको पालीमा कोदो फापा र गहुँको पिठो प्रयोग गरेर नौ प्रकारका खाद्य परिकार तयार गर्न सिकाइएको थियो। तालिमका क्रममा रैथाने बालीबाट केको कृष्ण थुक्पा बिस्कुट लगायतका विभिन्न परिकार निर्माण गरिएको थियो। स्थानीय स्तरमा उत्पादन हुने अन्न बालीलाई आधुनिक परिकारलाई रूपान्तरण गरी व्यावसायिक रूपमा प्रयोग गर्न सकिने विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। तालिममा नगरपालिकाका बेकरी संचालक सामुदायिक विद्यालयका विवाह खाजा खुवाउने विद्यालयका कर्मचारी तथा स्थानीय होटल व्यवसायीहरूको सहभागिता रहेको थियो। रैथाने बालीको महत्व पशुन युक्त फाइदा तथा खाद्य पशुधन प्रविधिबारे राष्ट्रिय खाद्यान्न अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक तथा प्रमुख रोमन कार्कीले प्रशिक्षण दिनुभएको सदस्य रायले जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2080/81 63 वार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको बेरोजीको ग्राफ बढ़दो क्रममा देखिएको छ। प्रतिवेदन अनुसार कोशी प्रदेशको कुल बेरोजी 5,63,05,00,000 रूपियाँ पुगेको छ। महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080/81 मात्रै कोशी प्रदेशमा 58,66,83,000 रूपियाँ नयाँ बेरोजी थपिएको थियो। कोशी प्रदेशका 204 सरकारी कार्यालयहरूको 52,33,49,00,000 रूपियाँको महालेखा परीक्षण गर्दा बेरोजी 1.12% देखिएको छ। गत वर्षसम्म बाँकी बेरोजी 5,40,05,00,000 रूपियाँ थियो। यस वर्ष केही सहपरीक्षण र समायोजन भए पनि नयाँ बेरोजी थपेपछि कोशी प्रदेशको कुल आवधिक बेरोजी 5,63,05,39,000 रूपियाँ पुगेको छ। यो बेरोजी रकम मध्ये 3,11,00,000 रूपियाँ भन्दा बढ़ी त्यसकी बाँकी रहेको उल्लेख गरिएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मुक्त व्ययता अप्नाउन सरकारको निर्देशन लगायतका अन्य समाचारहरू पनि सोली समाचारमा बाँकी नै छन्। अहिले भने छोटो विश्राम।
8: हेलो दाई नमस्कार।
9: नमस्कार भाई, कता छौ?
8: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।

0: स्वास्नी वर्ल्ड कॉलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कॉलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर कर मदद करते आये शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कॉलेज साधन सुसिपाती संपर्क नंबर 9803623382 9803623387
1: विश्राम पछि फेरि स्वागत छ तपाई अहिले सुलेथिन 110.2 मेगाहर्ज www.sulethin.com र facebook.com/radiosolumा सोलु समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। चालू आर्थिक वर्ष को वैशाख मसान्तसम्म सरकार को बजेट खर्च वार्षिक विनियोजन को झण्डे 60% भएको छ। महालेखा नियन्त्रक कार्यालय का अनुसार बीतेका 7-10 महीना में 11,73,52,00,00,000 1,00,000 रूपया बजेट खर्च भएको छ। चालू आर्थिक वर्ष का लागि सरकार ने कुल 19,64,11,00,000,00,000 रूपया बराबर को बजेट ल्याएको में अहिलेसम्म वार्षिक विनियोजन को 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगततर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,000 रूपियाँ खर्च भएको छ। वित्तीय व्यवस्था मातर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,00,000 14,00,00,000 रूपियाँ खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्ण मुआवजाबाट प्रस्तुत आउँदा आर्थिक वर्षको विनियोजन विधिका सिद्धान्त तथा प्राथमिकता कर बाहेक प्रस्ताव बाहेक माथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अभेरसम्म चलेको बैठकमा सभामुख बेल प्रसाद अधिकारीले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधिका आधारमा 3 दिन तोक्नु भएको छ। सभामुख कार्यालय छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था का परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधिका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश गरिएको छ। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधिका 5 सिद्धान्तमा नागरिकको अनुभूत हुने गरी सुशासनको लाभांश सार्वजनिक सम्पत्तिको दोहन भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार तथा समय शक्तिको सुदृढीकरण समावेश गरिएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय आयोग सचिवालय कार्यालय निकाय मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान औजार उपकरण फर्निचर गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी दराज सोफा कार्पेट पर्दा गमला कम्प्यूटर मोबाइल ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार शोषणा गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययता अप्नाउन निर्देशन दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेक्ट्रम अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको छ। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून अनुसार कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। वहाँको अनुसार रासायनिक मल तत्त्वीय संरचना न्यूनतम अधिकतम पोषण तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था रहेको समेत उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोषढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको छ। आजबाट लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले वृद्धि भएको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजेलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 कपिलबाट इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनु अघि ठिक अघि पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्य पूर्वमा चलिरहेको द्वन्द र हर्मो चलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य

0: गते इन्फालाई तीन महीनाका लागि निलम्बन गरेको थियो। निलम्बन पछि इन्फा नेतृत्वले चैत्र 13 गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो। इन्फामाथिको निलम्बन फैसला लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि दाखिलाई आग्रह गरेका थिए।
1: खेल खबर सँगै सोधै समाचार सकियो। विधान अघि मुख्य खबरका शीर्षकहरू पुनःपटक।
0: माप्रदीपको सीमा राष्ट्रपति बनिङ सोध प्रतियोगिता शुरू। सोलुखुमुमा सुरक्षा र अपराध नियन्त्रणका लागि ड्रोन प्रविधिको शुरूआत। विकट क्षेत्रको निगरानीमा सहज हुने डीएसपीको अर्को भनाई।
1: सोलुखुममा ग्यास सिलिण्डरबाट हुन सक्ने आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रदर्शन सम्पन्न। महाकुलम चारमा पुर्खाको सम्मानदेखि विद्यार्थीलाई झोला भित्र।
0: स्पोरा नखाउने सगरमाथा दिवस मनाउने। ओखलियामा रैथाने बालीको खाद्य प्रशोधन सम्बन्धी तालिम प्रदान। कोशी प्रदेशको बेरुञ्चु 5 अर्ब 60 करोड़ नागरिक खर्च गर्ने क्षमतामा पहिलो।
1: प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल 4 गतेबाट प्रारम्भ। नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययता अपनाउन सरकारको निर्देशन। अनुदानमा उपलब्ध गराएको मल कालो बजारी गर्नेलाई कार्यवाही गरिँदै।
0: थ्याङको छुन भ्रमण सम्पन्न। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन। भारतमा 4 वर्षपछि पहिलो पटक पेट्रोल र डिजलको मूल्य बढ़्यो।
1: र राकेट ल्याङका माथिको निलम्बन फुकुवा गर्यो।
0: हवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु आसाम सुन्दै रहनुहोला। नमस्कार।
2: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सोलु दुखिन्द नगरपालिका 10 किमिलमा निर्माण गरेको ओर्गेन सुरिन गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरू टुल्कु पेमा थर्सिन रिम्पोसे ज्यूबाट राप्ने प्राण प्रतिष्ठा जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ते प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
3: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
2: उलिन टासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, हिमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका 10 सोलु खुम्बु।

सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजीसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजीसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी

घड़ी गतिविधि राष्ट्रभाव समिति को गीत कथा कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौं। तपाईको कला र गलाको समेत हामी सम्मान गर्छौं। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौं। प्रहरी देश र जनताको सुरक्षामा हरपल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठिनै जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रकत हुन्जेल कुनै अपराध होस् या जय झगडा, बाढी पहिरो वा आपद विपदमा परि छटपटाइ रहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई शिरपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 242 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समेटेको गीत, साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी, प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समेटेको गीत, अहिलेलाई यहाँहरूको लागि।

राष्ट्रभर समेटेको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं हरि साप्ताहिक गतिविधितर्फ। मिति 2083 वैशाख 31 गते जिल्ला सोलुखुम्बु सोलो दुतकुण्ड नगरपालिका 4 फाप्लो स्थित जिल्ला अस्पताल फाप्लो सोलुखुम्बुको आयोजनामा र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वयमा सवारी दुर्घटना हुँदा धेरै मास क्याजुअल्टी भए पश्चात उद्धार तथा उपचारको तयारीको लागि मास क्याजुअल्टी सम्बन्धी मक ड्रिल जिल्ला अस्पताल फाप्लोमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मानिस हराएको सूचना। मिति 2083 वैशाख 29 गते जिल्ला सोलुखुम्बु सोताङ गाउँपालिका 1 हुलु बस्ने रामबहादुर विकाको श्रीमती उचाइ 5 फिट 6 इन्च वर्ण गहुँ गोरो रातो रङको कुर्ता सुरुवाल लगाएकी वर्ष 28 कि अम्बिका विक घरबाट दाउरा काट्न जान्छु भनी भेडाखोर सामुदायिक जंगलतर्फ गएकोमा हालसम्म पनि घर फर्किनु आएको र सोही दिन ऐजन 1 बरबोट बस्ने धनकुमार गतानेको छोरा उचाइ 5 फिट 5 इन्च वर्ण गहुँ गोरो कपाल र आँखाको रङ कालो कालो सुरुवाल र टी शर्ट खैरो जङको ज्याकेट र चप्पल लगाएको वर्ष 23 आशिष गतने पनि सोही स्थानतर्फ गएको भन्ने बुझिएको प्रहरी र स्थानीयले ऐजन हुङ्ग खोला आसपासमा निजहरूले प्रयोग गर्ने विभिन्न सामग्रीहरू फेला पारिएको र मानिस फेला नपरेकोले निजाहरूलाई देख्ने वा भेट्नु हुने मानुभावले 100 र 9852 89 0190 वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ। संजय प्रसाद कलवारको जहरीवादी नेपाल सरकार प्रतिवादी चाँदनी शाह भएको ब्याङ्किङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा मिति 2082 साल फागुन 4 गते मुद्दा दर्ता भई सम्बन्धित सोलुखुम्बु जिल्ला अदालतबाट पक्राउ पुजी जारी भई वारदातदेखि नै फरार रहेकी प्रतिवादी चाँदनी शाहलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा मिति 2083 साल वैशाख 27 गते जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर 4 स्थितबाट नियन्त्रणमा लिई कानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याई आवश्यक अनुसन्धान तथा कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आजबाट ड्रोन क्यामेरा मार्फत पनि सुरक्षा र निगरानी गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट ड्रोन क्यामेरा प्राप्त भएसँगै अबदेखि विविध घटनाहरू घटनास्थल वस्तुस्थितिको सुरक्षा र निगरानीको लागि ड्रोन क्यामेराको प्रयोग हुने भएको हो। डीआईजी मिनी 3 प्रो क्यामेरा थुलुङ दुतकोशी गाउँपालिका 1 निवासी ह्याप्पन नुर्बु शेर्पाले नेपाल प्रहरी संगठनलाई प्रदान गर्नुभएको थियो। शेर्पाले सहयोग स्वरूप दिनुभएको ड्रोन क्यामेरा उहाँकै गृह जिल्लामा प्रयोग गर्ने गरी नेपाल प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई प्राप्त भएको हो। ड्रोन क्यामेरा प्राप्त भएसँगै अबदेखि प्राकृतिक विपद घटनास्थल निगरानी तथा ट्राफिक निगरानीको लागि पनि प्रयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायक परीक्षक मनोजित कुमारले बताउनुभयो। ड्रोन ह्यान्डलिङको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार एम कुमार पुलामीलाई नेपाल प्रहरी प्रधान कार्यालयले 1 हप्ताको तालिम गराएको समेत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम पीड़ित पुनः भेटघाट कार्यक्रम मानव बेचबिखन तथा ओसर पोसर रोकथाम सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जनित दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक घर दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचा र प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला
ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 20 सवारी साधन कारवाहीमा परेका छन्। कारवाही हुनेहरूमा जीप कार 5, ट्रक 4, ट्र्याक्टर 4, अटो 4 र मोटरसाइकल 5 रहेका छन्। कारवाहीबाट 25,000 रुपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, 2 भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि 2 भन्दा बढी सवार हुने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कारवाही गरिएका छन्। यस्तै पहिलो सिटमा चालक सहित 2 भन्दा बढी सवार हुने जीप समेत कारवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने, ट्र्याक्टर तथा ट्रक

0: आगलागीको शुरूआती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर आगो निभाउने प्रयास गर्ने, सम्भव नभए जमिनमा घोप्टो परेर सुरक्षित ठाउँबाट बाहिर निस्कने, आगलागीमा परेकालाई अवस्था अनुसार दौडेर पटाउँदै वा अन्य सुरक्षित तरिकाबाट बाहिर निस्कन लगाउने तथा सहयोग गर्ने, दमकल र प्रहरीलाई खबर गर्ने, सिटी फुकेर वा साइरन बजाएर जनसहभागिता जुटाउने, आगो निभाउनका लागि अग्निशमन यन्त्रको प्रयोग गर्ने वा उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरिया स्याउला, बालुवा, माटो जस्ता वस्तुहरूको प्रयोग गरी आगो निभाउने। आगलागी पछिको सतर्कता। आगलागी प्रभावितहरूको अवस्था हेरी सुरक्षित आश्रय स्थलमा राखी स्वास्थ्य सेवा, राहत सँगै खानेपानी, सरसफाई तथा स्वच्छताको व्यवस्था मिलाउने। यस्ता काममा महिला, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तता र अपाङ्गता भएका व्यक्तिका विशेष आवश्यकताहरू र सबै व्यक्तिहरूका तत्कालीन आवश्यकतालाई ध्यान दिने, क्षतिको विवरण संकलन, मूल्यांकन तथा पुनर्स्थापनाको काम गर्ने। यसो गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अशक्तता र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने, साथै प्रभावित परिवार तथा समुदायमा फेरि यस्ता घटनाले असर नगरोस् भनेर जनचेतना फैलाउने र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी समुदायको उत्थानशीलता बढाउने।
1: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
2: वन डढेलो नियन्त्रण जैविक विविधताको संरक्षण, अनियन्त्रित डढेलो वन जंगलको शत्रु हो, डढेलोबाट वनलाई बचाउने।
3: जुनले वन र वनस्पति, वन्यजन्तु र त्यसमा आश्रित प्राणीहरूको विनाश गर्दछ।
4: वन्यजन्तुको प्राकृतिक वासस्थान र भोजनमा क्षति गर्दछ।
3: सुक्ने भएकाले उर्वरा शक्तिमा कमी आउँछ।
4: डढेलो लागेपछि वन्यजन्तु र मानव बीच द्वन्द बढ्दछ।
3: वन क्षेत्र विनाश हुने भएकाले पर्यावरण र मानव समुदायमा नकारात्मक प्रभाव पर्नेछ।
2: वन जंगललाई डढेलोबाट जोगाउने उपाय।
4: वन जंगलमा बलेको सलाईको काँटी, चुरोट, कोइला आदि लगाउँ।
3: संवेदनशील समयमा वन जंगल नजिकको खेत वा बस्तीमा आगो बाल्दा ध्यान पुर्याउँ।
4: हुरी बतासको समयमा आगो बाल्दा ख्याल गरौं।
3: हावा हुरी तथा सुक्खा मौसममा वन जंगलमा निगरानी बढाउँ।
4: अग्नि नियन्त्रण बस्ता निर्माण गरी परिचालन गरौं।
3: वन क्षेत्रका अग्नि रेखाहरू नियमित सफा गरौं। वन भित्रका नचाहिँदा झाडी सफाई गरौं।
4: सुक्खा तथा हावाहुरीको समयमा वन जंगल नजिकैका गाउँ बस्तीमा पानीको दोहो गरौं।
3: व्यक्तिगत रेसिपी जानी जानी वा घनिष्ठका लागि जंगलमा आगो नलगाऊ।
4: डढेलोबाट क्षेत्रमा वृक्षारोपण गरी वन पुनर्स्थापना गरौं।
3: सबैको सहयोगमा प्राकृतिक क्षति रोकौं।
4: वन जोगाउने अभियानमा सबै सहभागी बनौं।
5: राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 1254 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 1940 जना रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति व्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश।
6: शिखा, आई लभ यू, प्लिज अब त मलाई यसरी गर।
7: कतिपटक भनिसके मलाई त मन पर्दैन भनेर कुरा बुझ्दैन।

0: लौ के हो रमला
1: हेर्नुहोस् न दाई, प्रवीण भन्ने एउटा कलेजको केटा छ, जतिखेर पनि मेरो पछि लागेको लागेको गर्थ्यो। मैले त कति चोटि भनिसकेँ मलाई त मन पर्दैन भनेर। उसले नै मेरो फोटो भिडियोहरू कस्तो कस्तो बनाएर ब्ल्याकमेल गर्न खोज्दैछ दाई। यदि उसले भनेको मानेन भने त्यो सबै फोटोहरू उसको साथीहरूलाई पठाइदिन्छु भनिरहेको छ। यदि यस्तो भयो भने त म कलेज जानु त के मरिदिन्छु।
0: हेर रमिला, अब हामीले प्रहरी चौकी गएर प्रहरीको सल्लाह बमोजिम जानुपर्छ। तिमी टेन्सन नले त त्यसले तिमीलाई केही पनि गर्न सक्दैन। बरु तिमी यस्तो गर न, तिमी त्यो केटालाई केही कुरामा भुलाइराख। हामीलाई यस्तो बेला सहयोग गर्ने भनेको प्रहरी मात्रै हो। म एकछिनमा आउँछु, तिमी रेडी हुँदै गर ल है।

सही काम गर्नुभयो। अहिले नेपालमा साइबर अपराध निकै नै बढेको छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशव्यापी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। अहिले म यही विषयमा क्लास लिनको लागि एउटा कलेज पनि जाँदैछु। तपाईँहरू चिन्ता नगर्नुहोस्, नेपाल प्रहरीले घटनाको सत्य तथ्यलाई छानबिन गरी तपाईँलाई न्याय दिलाउन प्रयास गर्नेछ।

0: आज हामी साइबर अपराधको बारेमा कुराकानी गर्नेछौँ। साइबर अपराध भनेको चाहिँ कम्प्युटर, इन्टरनेट वा कुनै पनि प्रयोग गरेर गरिने गैर कानूनी काम हो। यस्ता कामहरूले हाम्रो व्यक्तिगत जानकारी, हाम्रो सम्पत्ति र हाम्रो सामाजिक ठूलो नोक्सान पुर्याउन सक्छ। सार्वजनिक वाइफाईको प्रयोग गरेर आफ्नो ब्याङ्किङ या त कुनै पनि व्यक्तिगत जानकारीको कुनै पनि काम नगर्नु। यसले तपाईँको डेटा चोरी हुन सक्छ। आफ्नो अनलाइन खाताहरूलाई सुरक्षित तथा सुनिश्चित राख्नको लागि तपाईँले आफ्नो पासवर्डहरूलाई लामो, जटिल र अल्फा न्युमेरिक प्रयोग गर्नुहोस्। साथसाथै थप सुरक्षाको लागि सधैँ आफ्नो टू फ्याक्टर अथेन्टिकेसनलाई अन राख्नुहोस्। तपाईँहरूको फेसबुक, इन्स्टाग्राम, वाट्सएप, वाइबर जस्ता सामाजिक सञ्जालहरूमा कुनै पनि नचिनेको स्रोतबाट कुनै प्रकारको मेसेज आयो र त्यसमा कुनै लिङ्क छ भने त्यो लिङ्कलाई नखिच्नुहोला। यो ह्याकरहरूले पठाएको हुन सक्छ। तपाईँको ब्याङ्कले तपाईँलाई कहिले पनि ओटिपी कोड माग्दैन, त्यसैले कसैले तपाईँलाई फोन गरेर कुनै प्रकारको कोडहरू माग्ने काम गरिरहेको छ भने आफ्नो कोड कहिले पनि कसैलाई पनि नदिनुहोला। हजुर भन्नुहोस्।
1: अनि यदि हामीले सतर्कता अपनाउँदा अपनाउँदै पनि साइबर अपराधको शिकार

0: थियो भने चाहिँ के गर्ने?
1: यदि तपाईँको ब्याङ्क खाता वा वित्तीय विवरण चोरी भएको छ भने तपाईँले तुरन्तै आफ्नो ब्याङ्कलाई जानकारी गराइहाल्नुहोस् र आफ्नो खाता बन्द गराउनुहोस्। तपाईँको कुनै खाता ह्याक वा तपाईँको पासवर्ड चोरी भएको छ भने तुरन्तै तपाईँले आफ्नो सबै पासवर्डहरू चेन्ज गराइहाल्नुहोस् र यदि तपाईँ कुनै साइबर अपराधमा पर्नु भएको छ भने चाहिँ तुरन्तै नजिकको प्रहरी कार्यालयमा गएर जानकारी गराइहाल्नुहोस्। नेपाल प्रहरीको साइबर ब्युरोले यस प्रकारका अपराधहरूको अनुसन्धान तथा समाधान गर्छ। ल अब सबैजनाले इन्टरनेट तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी त पाइहाल्नुभयो, साथसाथै साइबर अपराधबाट कसरी जोगिने भन्ने कुरामा पनि सबैजना सधैँ सजग बन्नुहोस् है त। हस् त यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।

भर्खरै यहाँहरूले सुन्नुभयो साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश। अर्को हप्ता यस्तै सचेतनामूलक सन्देश लिएर आउनेछौ। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385203656 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासा हामी जस्ताको तस्तै प्रसारण गर्ने

0: सवारी साधन को हिंदी और तेजस रूपकरण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउँ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ।

0: Rádio Insolo é
1: Sound check. Sound check. Studio time.
2: It's 8 p.m. Let's go outward.
3: I'm Jake Kusatma, New Star Digital Color Lab तथा ध्वालामय ऑफसेट प्रेस सोनू दुतुन नगर पालिका 5 सोनू कुंभू.
4: उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ. आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सरकारको नीति तथा कार्यक्रमले समेटेको कृषि क्षेत्रका विषयबारे केन्द्रित छ. गएको सोमबार सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गर्यो. नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरणसँगै आर्थिक सुधार अर्थतन्त्र लगायतलाई प्राथमिकतामा राखिएको छ. यसैले सरकारले राष्ट्रिय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो. यसै सन्दर्भमा खाद्यका लागि कृषि अभियानले कृषिको समग्र विकासका लागि भन्दै नीतिगत र संरचनागत सुधारको विस्तृत खाका समेत सरकारलाई बुझाएको थियो. रासायनिक मल र विषादीमा आधारित वर्तमान कृषि चक्रले माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ. नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी. उहाँलाई मैले शुरूमा सोधेको छु खाद्यका लागि कृषि अभियान के हो.
5: धेरै धन्यवाद. यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठूलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौं. उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुंक्ष बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्र उपकरणहरूलाई चाहिँ बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी जन जन आधा शताब्दीका वरिपरि रहँदाखेरि. होइन, त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो जसरी हामीले उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैव विविधता गुमाउँदै गएका छौँ, यो चीजमा चाहिँ खबरदारी गर्नुपर्छ भन्ने खालको एउटा चिन्तन एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानाका लागि गर्नुपर्छ है भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान शुरू गरेका हौं. यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भन्ने तामा तुलसी टाउकोमै राखेर प्राइमेरी खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे. त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलि बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुईटै कुरा सँगसँगै लगिराखेका छौँ. इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन कहिले सड़कमै आएर कहिले ज्ञापन पत्र मार्फत होइन कहिले ध्यान आकर्षण पत्र मार्फत विशेष गरेर नीतिगत पैरवीको तहमा हामीले अलि बढी काम गरिराखेका छौँ. होइन, त्यो चाहिँ अब सकेसम्म तिनै तहलाई नै समेट्न खोज्छौँ. यद्यपि अब हाम्रो खालको लुज नेटवर्क हो, त्यस्तो खालको दर्ता भएको त्यस्तो खालको स्रोत साधन सम्पन्न संस्था पनि होइन. हामी यो नेपालको माटोलाई बचाउनुपर्छ, नेपालको प्राकृतिक कृषिलाई बचाउनुपर्छ भन्ने खालका विचार भएका व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ. त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम मेसिभ रूपमा जान सक्ने भन्ने हुँदैन. यसले ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन.

0: चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ सर।
1: तपाईँले विगत 15 वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो
0: हजुर हो,
1: जुन जागरण यात्रा के थियो?
0: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै 1 वर्ष अगाडि हामीले लगिदिनुभयो। हामी 1 वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै 1 महिनाले चाहिँ विकसुको जागरण यात्रा शुरू गरेका थियौं। त्यो चाहिँ झन्झनै 3 प्रदेश र 25 द्वीपपालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौं। त्यो भित्रमा थुप्रै संचारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौं र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वीय भागहरूलाई हेर्दाखेरि चाहिँ हामी 3 प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जो कृषिमा कहीँ न कहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौं र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चीजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौं। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चीजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौँ या मन्त्रालयका चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ उहाँहरू लगायतको टीमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रदै गरेको विचारमा, कृषिको माटो मर्दै गरेको विचारमा, कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि द्विमत देखेनौ हामीले होइन
1: भनेको फरक मत देखिएन,
0: पटक्कै देखिएन। हामीले त्यहाँ संख्यात्मक रूपले लाखौं मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मिडिया संघहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ्यौं। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको विभाग अलिकति भनौँ न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौँ न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नु भयो भने हामी चाहिँ जसरी रोटाभेटर लगायतका यी चाहिँ ठूला ठूला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्मजीवाणुहरू मरेको छ, माटो कम्प्लिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्रोपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूले यन्त्रोपकरणले चाहिँ मारिरहेका छन् भन्ने जस्तो ठाउँमा उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौँ ती चाहिँ हजारौं मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 वर्षदेखि जहाँ छौँ होइन व्यक्तिगत रूपमा त 22-23 वर्षदेखि म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौँ भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
0: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पश्चिम महाकाली सम्बन्धी अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिरहेको छ, जो किसानी छ, किसानी गरिराखेको छ, त्यो चाहिँ आजबाट मात्रै शुरू गरेको होइन। उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ, उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उँभो लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनी किसानहरू, यिनी साना किसानहरू जसले निर्वाहमुखी किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खुसी टुरी गरेको हामी थुप्रै ठाउँमा देख्छौँ र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यावसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन। चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नु, चाहे तपाईँ कृषि नीतिमा भन्नु, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना अहिले बनाउने आवधिक योजनाहरूमा भन्नु, चाहे वार्षिक

0: कार्यक्रम जैसे निर्वाहमुखी कृषि उन्नत बनाने व्यावसायिक बनाने भन्ने क्रा कहीं छुट्दैन रही निर्वाहमुखी कृषिक फेरी फेरी में गई गरीब चाहिए एक खाल गांव पांच वर्ष देखि मेरुदंड के रूप में जो सा किसान कृषि धान दिया जिससे नई आज भन न अनौपचारिक औपचारिक क्षेत्र को ठूल क्षेत्र यही किसान का कारण यहां झन्ने झन्ने चार खरब जति को कृषि झन्ने उपज आयात हो बाकी उत्पादन तीन किसान तीन साना किसान उत्पादन कर हम को एक खाल खाद्य सुरक्षा को अवस्था टिके अवस्था ती किसान हमें जिस जिस राज्य व्यवहार करो व्यवहार कर पाउदन मुखले होइन कि यो किसान प्रति को सम्मान भावना वहां को कमजोरी देखिने तर जतिखेर वहां व्यवहार में त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँ चुक्नु भएको छ के ठाउँमा हामी थुप्रै पालिकाहरुमा गयौं सबै पालिकाहरुमा एउटै व्यवहार रह्यो भन्ने भएन कतिपय पालिकाहरुले अलिकति यो हैन किसान परिचय पत्र किसानको वर्गीकरणको मुद्दालाई अलिकति अगाडि लाने कुराहरु पनि गर्नुभएको छ कतिपयले साना किसानहरुलाई अलिकति प्रवर्धन गर्ने कामहरु पनि गर्नुभएको छ अब एउटा पालिका भित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्यो भित्र रहेर अभ्यास नगर्न र अब कतिपय पालिकाहरुमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भटकदै गरेको परिवार जसरी हाम्रो चाहिँ युवाहरु हामीले विदेश जानु पर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ हैन बालबच्चा पढाउनका लागि हैन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनु पर्ने अथवा त्यो घरहरुमा विभिन्न खालको समस्याहरु चाहिँ निम्तने अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरु घट्ने त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरुलाई पुर्याउनु पर्ने जस्ता एक खालको लाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो होइन त्यो अनि जमिनमा बाँझो किन बढ़िरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढ़िरहेको सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमको बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो यद्यपि उहाँको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन त अब उहाँको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो यसबाट फर्किनुपर्छ भन्दा कयौं पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्रामाणिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौं होइन त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको कहीँ न कहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी कहीँ न कहीँ देख्यौं पनि त्यो यात्रामा अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ त्यहाँ होइन ठूलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7 देखि 10 जनासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु म त्यो उत्पादन बढेकोमा खुसी हुँ कि मैले यो मेरा जनताहरू चाहिँ निरोगी भएकोमा दुखी हुँ म बेरारमा छु भन्ने आशय थियो उहाँको होइन
1: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
0: देख्नु परेको कुरा होइन उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन अब यस्ता त्यो उदाहरण खोल्नु टाढा जानु पर्दैन हामी काठमाडौँ उपत्यकाभित्रैकै छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र हो दार्जिलिङमा त्यस्तै चक्र हो नजिकमा पनि हामी देख्न सक्छौँ
2: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले पालिका अध्यक्षसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँको पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन यसलाई 5 न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिले निको नहुने रोगहरूको रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौँ होइन यसलाई यो हेर्दा सामान्य भइ त राखेछ चलि त राखेछ भन्ने जस्तो देखिन्छ आज किन अस्पतालहरूमा मेला लागिराखेको छ किन मान्छेहरू कहिले निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिरहेको छ यो यावत कुराहरूको कुरा फेरि कहीँ न कहीँ होइन 100% नहोला तर 10% चाहिँ त्यही खानेकुरासँग जोडिन्छ त्यही जमिनसँग जोडिन्छ त्यही पर्यावरणसँग जोड़िन्छ हैन त्यसले गर्दा त्यसलाई सुधार्न नसुधार्ने भने अरु हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन् त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानाका लागि हुनुपर्छ स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन त्यसैले त्यसको जुन खालको इको सिस्टम छ जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन अब हामी एउटा वर्गमा हो मान्छे भनेको होइन अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौँ यसले चाहिँ काहीँ न काहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिर्मेर हुन थाल्छ त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौं।
3: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुढामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जहाँनिर विषाक्त खाना अहिले हामी खान बाँड्दैछौं र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौ। त्यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग युवा किसान यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थी यो अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनु भयो त्यस्तो वर्गको चासो र चिन्ता कति
2: भेट्नुहुन्छ? धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ र
3: भनेको संस्थाले अब सिक्दै र सिकाउनु पनि सक्छ भन्ने कुरा चाहिँ
2: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्याए कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होलान् तर सरसरी हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र भोग्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकरो र तालले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन माटोमा अम्लेपन माटोमा घट्ने प्राणदायिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन् उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रूट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन् त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरुवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौं हामीले चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनुभयो त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भनौँ जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिरहेका छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि त्यो गुरुवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे चाहिँ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै लिइरहेका छौँ जसले अहिले कृषि पढिरहनु भएको छ र तिनी गुरुवर्गहरूलाई बढी केन्द्रमा राखिरहेका छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्नु जरुरी छ यहाँले भनेको एकदम जायज हो। हामीले स्कूल लेभलदेखि नै होइन अहिले जुन ड्रप आउटको रेट छ होइन त्यहाँबाट हेर्ने हो भने चाहिँ अहिले स्कूल लेभलदेखि नै हामीले यो खेतीपातीको कुराहरू श्रमप्रतिको सम्मानको कुराहरू अनि त्यसपछि गएर यो माटोको चाहिँ उर्वरा शक्ति
0: शक्तिको कुराहरू हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फ्लोर भन्ने खालको कन्सेप्ट विकास हुँदै गएको छ होइन त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्ने छ त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरुरी छ जसले नेपालको कृषि भोलिका दिन उहाँहरूको काँधमा जाँदैछ होइन अब अब अब दुखलाग्दो कुरा के छ भने अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ अहिले अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ अझ माटोमै झर्ने कुरा खेतीपातीमै जाने कुरा झरी पर्दाखेरि होइन घुम उडेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ सल उठाएको कुरा म एकदम सहमत छु
3: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त
0: होइन विद्यालय तहमा चाहिँ अब यस्तो छ हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कम नै पुगेका छौँ होइन विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन विद्यालय क्षेत्रमा जानु एकदम जरुरी छ र अब अहिले चाहिँ जस्तो कयौं यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा होइन त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौँ र हाम्रो मुद्दाले भएर चाहिँ हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौँ
3: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो नीति तथा कार्यक्रम आयो तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो
0: सर अब यस्तो अब सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न होइन त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईटा हिसाबले नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ कृषिको व्यावसायिक नियन्त्रणका प्रश्नहरू छन् त्यो ठिकै छ तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने आज दुई वर्ष अगाडिको चाहिँ लगानी दशक घोषणा गरेको सरकार त अभिसिन्न उत्तराधिकारीवाला सरकार हो होइन यसले उसले भन्ने कुरो भएन लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन होइन त्यस्ता यस्ता थुप्रै उदाहरणहरू छन् र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ जैविक मललाई प्रवर्धन गर्ने जैविक खेतीलाई प्रवर्धन गर्ने बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट 18 झार्नेमा पनि कृषि मन्त्रालयको नाम पनि उहाँभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले होइन अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ अब यो हिसाबले हामीले गरेको पैरवीले केही न केही काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ होइन तर अब यो इतर अनुसारको व्यवहारहरू गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको किसानको कल्याण गर्ने कुराहरू होइन माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन के पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिको कृषिभित्रको पनि पर्यावरण हो त्यो बाँकी छ तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ यद्यपि बजेटमा आइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर
3: मैले यसरी पनि बुझौँ कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल हाल पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मन दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्ने
0: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नु तपाईँले म हामी एकदम म सहमत छु यो कुरामा र हामी आशावादी पनि के कुरामा छौँ भने अहिले तपाईँको हर्मुजको यो जुन खालको संकट होइन मध्यपश्चिमको म यो के भन्छ जुन खालको चाहिँ यो संकट छ अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बिहोरिसक्यौँ र यस्ता थुप्रै संकटहरू हाम्रो संसारमा उभिराखेका छन् कुन पहिला आउने भन्ने मात्रै हो होइन र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन बजेटको कृषि बजेटको होइन 87-88 हजार बजेट मध्येको झन्डै झन्डै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्डै झन्डै आधा खरब होइन अझ पुग्नु त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ त्यसले उहाँहरूलाई त्यो निम्न ओकलनको अवस्थामा पनि पुगिराख्दाखेरि होइन जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्रामाणिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ यहाँले भन्नुभयो
3: विगतमा किसान संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो हामी त्यता पनि सम्झिन सक्छौँ
0: रासायनिक मलमा होइन यस्तो छ रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौँ न त्यो सुरक्षित बाटो हो होइन हामीले हाम्रो भनाइ पनि त्यही नै हो हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ हामीले भनिराखेका पनि छैनौँ तर

0: पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना हो
1: होइन पन्ध्रको पनि त्यही नै छ दुई साढे दुईको मारिज अन्त एडिएसले चाहिँ 4% जति मात्रामा प्राङ्गारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यो अहिले लिने बाटो यही हो फेरि होइन त्यो हामीले भन्नका लागि भन्दै हो त्यसैले हामीले त रसायन हो भन्ने हो अलग कुरा हो होइन माटोमा प्राङ्गारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोगलाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो अब खालि अहिले चाहिँ परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने हामीले थेग्न नसक्ने मागे जति दिन नसक्ने यो सन्दर्भमा अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुन सक्छ सरकार तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
3: झुले अर्ग्यानिक पान रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946 र 9841924181 वेबसाइट झुले.com.np

0: Павел Александрович устается. Так, а тут там приком. Не слышал, не рукинца.
1: आंखा नाक कान र घाटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिसामोद वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानीपुर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
3: घरबाट निस्किने अघि धारा बिजुलीका सिट र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: ठुई ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलीको नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
3: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौँ। अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइरहेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परेछ तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धान

छ। अब त्यो कतिपय हदमा होइन सुखा एकदेखि छसम्मका चाहिने बालीहरू हाम्रो चाहिने अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ राम्रा चिजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो संहिता लागू हुनु अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा होइन। अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ र त्यहाँ अहिले पनि जो रसायन परेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँको चाहिँ हाकिम साहबहरू बनाएका छौँ उहाँहरूबाट मात्रै यो कुरो सम्भव हुँदैन होइन, त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ सहदेखि प्रवेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लगाएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गरेर हामीले होइन त्यो खालको डिमाण्ड हाम्रो पहिलादेखि नै छ र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ। संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गो पुग्न सक्दैनौ। र अब नेपाल जस्तो एउटा पहाड़ी भूगोल भएको मुलुक जहाँ 68-70% पहाड़ी कृषि छ त्यो पहाड़ी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी भौतारिराखेका छौँ मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ अहिले पनि 30 लाख जन परिवार

0: जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो, त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि, त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने, रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि जुन सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने, बिख पनि उनीहरूकै ल्याउने, अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने, यन्त्र उपकरण पनि बाहिरबाटै ल्याउने, अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रा उत्पादनहरूलाई, हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ, यो चाहिँ सिधै तिमी चाहिँ आम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएको किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन्, फरक होइन, फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन्, जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन्, त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ, व्यावसायीकरण गर्नुपर्छ, म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो, तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो, हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेका छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गरेर हुँदैन। हाम्रो एरियाहरू फरक छन्, हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन्, ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौं।
1: अब हामी उत्पादनकै कुरामा जोड़ दिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
0: अब यसलाई दुईटा हिसाबले व्याख्या गर्नुपर्छ। पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन, अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ, स्वास्थ्य महँगो हुँदै गएको छ, जसरी हाम्रो जीवनयापनहरू, हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी महँगिँदै गएको छ, त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाइ नहुने हो भने कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पिछिल्लो प्रश्न हो होइन। तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा, राम्रो शिक्षा दिने नाममा होइन, एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा, अथवा आफ्नो कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको, सामाजिक लेभलको, सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ, तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ, ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ। त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो। हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राणदारी खेतीपाती गर्ने, जैविक खेतीपाती गर्ने हुने, यसलाई कुनै महाभारत सम्झिनै पर्दैन, कुनै त्यस्तो एकदमै कमाई गर्नै नसक्ने, फल्दै नफल्ने, उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन, हामीले गर्न सकिन्छ। त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौं किसानहरू जो अहिले हाम्रो चाहिँ तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाड़का उच्च

0: भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकम भन्दा त्यो धेरै ठूलो भ्यालु छ। खालि त्यसलाई हामीले कसरी हेर्छौं भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाइ नै यो के भन्छ नगर्ने सत्य सत्य हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यसले चाहिँ भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौँ, एक खालको परिवार समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौँ, हाम्रै आफूसँगै भएका प्रविधिहरू विमूल बन्दल लगायतका चिजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौँ भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आमदानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन। त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौँ होइन। ठ्याक्कै धेरै धेरै चिज अहिले बजारले भनेको चाहिँ त्यही त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन् तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन। तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
1: अफ्रिकन स्वाइन फ्लू
0: स्वाइन फिभर आयो त्यसमा केही चाहिने त्यस्तो छैन। कुखुरामा होइन बर्ड फ्लू आउँछ त्यसमा कुनै पनि विकल्प छ भने यसले विज्ञानले एक ठाउँलाई छोडिदिन्छ तपाईँलाई दुर्घटना गरेर पारिदिन्छ त अभियसली चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन। राज्यले तपाईँलाई उचाल्दो लगेर धुरीमा लगेर खसा छोडिदिन्छ हेर्नुहोस्। जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ जतिखेर तपाईँलाई व्यावसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउनु त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन। त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन। हाम्रो मौलिकता हाम्रो भूगोल हाम्रो परिवेश हाम्रो अभ्यास हाम्रो प्रकारले गरेको अभ्यास त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन। तपाईँ भ्यूबाट हेर्नुहुन्छ होइन प्रविधिबाट हेर्नुहुन्छ हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज गुमिसकेको छ। त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन उपभोक्ता अनि त्यो उत्पादक हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ। हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेको छौँ यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो। त्यसलाई हामी पुरानो अभ्यासमा फर्क्यौँ हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौंसम्म हामी चाहिँ भोकै मर्दैनौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। उहाँले जोड गर्दै गएको र अभियानले जोड गर्दै गएको प्रकृति सम्मत खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ, बढ्दो जनसंख्या थपिँदो जनसंख्या आउँदो जनसंख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त विभिन्न माध्यमहरू हुन सक्छन्। उत्पादनमा जोड गर्ने सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ तर प्रकृति सम्मत खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोडिरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृङ्खला छ नि यो श्रृङ्खलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त केही आशा अपेक्षा गर्न सकियो त
0: अब उत्पादनलाई बजारसम्म जोड्ने अब
1: अहिले त उत्पादनकै चिन्ता हो
0: होइन। अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ। अब त्यसलाई नै मान्ने हो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन बजारको चाहिँ अब लोकल बजारहरूलाई स्थानीय बजारहरूलाई हाम्रो जुन खालको अभ्यासमा गएका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थापित गर्ने त्यसलाई स्थायित्व दिने त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन। अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने पकेट क्षेत्रहरूमा चाहिँ संकलन केन्द्रहरू बनाउने त्यहाँ कृषि सड़कहरू बनाउने त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन् हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौं वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौँ तिनै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो त्यो अहिले नीति कार्यक्रममा आएको छैन र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सकेन पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोडिया छ उसले होइन। अब किसानको सूचीकरणले मात्र हामी कहीँ पनि पुग्न सक्दैनौँ। किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्ध पेची बन्दा हो होइन। किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख रुपियाँ हामीले सूचीकरण गरिसक्यौं भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ. तर
1: कस्ता किसान पर्यो भन्ने
0: त्यसमा थुप्रै किसानहरू छ. हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिकै किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भन्ने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ. होइन, पूर्वमन्त्री देखेपछि महाकाली सङ्घको किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएका छैनौँ भन्नुहुन्छ. तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो. त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीड़ितहरूको तथ्याङ्क संकलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि कहीँ न कहीँ त्यो अनुदानको दुरूपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौं. त्यो हामी फेरि त्यहीँ पुग्दैछौँ. त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ. तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि पुर्याउँदैन. त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन. त्यसैले अहिलेसम्म अनुदानको दुरूपयोगको प्रश्न एकदम पछिल्लो भएर आएको, किनभने किसान को भनेर राज्यले नचिनेर भएको हो. अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेको छ, यसले मात्र पुग्दैन. बरु यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छन् त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ. नत्र सूचीकरणमा अर्को 5 वर्ष जान्छ, होइन, गयो जसरी गएको विगतमा 4-5 वर्ष गयो. त्यसैले यो परिणाम ल्याउनको लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँग छुटिएका यथार्थ किसानहरू ठूला पनि हुन सक्छन्, मझौला पनि हुन सक्छन् र साना पनि हुन सक्छन् र ती भूमिहीन पनि हुन सक्छन् जो खेतीपातीमै काम गर्छन्. ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिनु र परिचय पत्रको आधारमा अहिले राज्यले भनेका सबै सुविधा दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ.
1: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक. हामी जसरी पनि बुझ्न सक्छौ यो कुराकानी सुन्दै गर्दा कतिपय लाग्न सक्छ, खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला. विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोड़िएको छ. जसरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो. अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ. त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्रांगारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ. जैविक विविधता संरक्षण र रैथानी बालीको प्रवर्धनको विषय उठेको छ. त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ. वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटिएको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न
0: सक्छौँ.
1: एक विधामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ. यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
0: अब होइन, यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन. हेर्नुहोस्, होइन, जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन. आजसम्म हामी लाखौं मान्छेसँग एक खालको अन्तर्क्रिया गरिसक्यौं. होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेको छैन. होइन, त्यो हिसाबले यो स्वाभाविक बाटो छ. तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्र केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ. राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन, एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ. होइन, अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ. होइन, त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो, होइन, आय आर्जनको कुरा, होइन, अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन, जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं. झन्डै 4 खरबको आधारले चाहिँ कृषि जन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं. भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन. त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो. विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब बिस्तारै बिस्तारै यतै फर्कँदैछन् र हामी त लकीली पहाड़ी हुँदैन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को दुई वर्ष तीन वर्ष कोर्स लिएर पढेर अथवा दुई तीन महिना तालिम लिएर फेरि कृषि खेतीपाती गर्न जरुरी छैन. हामी आफैमा हाम्रो जीवन त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ. त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने होइन र त्यसलाई अब सजिलो बनाउने बाटोतिर जान सक्यो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एङ्गलबाट घाटा छैन.
1: अधिकारीजी उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्नु खोजे अनुसार पानीको जुन असन्तुलन देखिरहेको छ मौसमी चक्र जुन खलबलिरहेको छ पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको हो र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृङ्खला चल्नको लागि यो चाहिँ गर्नु पर्यो. यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू
0: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो एकदमै. खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुरानो अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने भने हामी धेरै कुरा त्यो पुग्न सक्छौँ होइन. अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई होइन. यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्ची नै ठाउँमै सबैजना जानुपर्छ होला होइन. एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौँ. यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो. यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडियो विषय हो. मान्छेले भोको पेटमा सायद बेद पर्दैन भन्छन् होइन. त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टरभन्दा बढी चाहिँ कृषकको जमिनहरू चाहिँ घरेलीकरण भइसक्यो भन्नेबाट तपाईँ अघि 78 चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ. भएका कृषकको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन्. वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ. तीन बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन् होइन. हाम्रो यतातिर आयातको ग्राफ एकदम बढ़िरहेको छ. राज्य व्यापार घाटामा गइरहेको छ. यसको ऋण बढ़िरहेको छ. यसको थुप्रै कथाहरू छन् होइन. तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनको लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ जति वन्यजन्तुलाई फेरि चाहिने लखेटेर जंगलभित्रै छेराउन सकिन्छ कसरी ती आधा बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो. अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक यसलाई राम्रोसँग प्रवर्धन गर्ने भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ. खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब 4 वर्ष 5 वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पर्दाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन. त्यसैले अब नीति कार्यक्रम आयो हामी उत्साहित छौँ खुसी छौँ होइन. सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ. खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बढाइने कुराहरू कम देखिन्छ होइन. अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला तर कम्तीमा रसायनतिर बढाइने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
1: छौँ. उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं अपेक्षा पनि त्यस्तै राखौं किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं. कुराकानीको हामी अन्तिममा छौं. मै माग्ने ढुङ्गो लुकाउने यो काम चाहिँ नगरौं. जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए
0: मुख्य कुरो अब अहिले 3 तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन. किसान त्यहीँ छन् खेतीपाती त्यहीँ छ र नीतिले पनि एमले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ. तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने भने फेरि त्यो चाहिँ चुथो प्राथमिकतामा देखिन्छ फेरि होइन. उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँ ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन. अब त्यहाँबाट उहाँले कृषि शाखालाई दिनुभएको प्राथमिकता कृषि शाखाले त्यहाँबाट गरिएको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जुन जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ थुप्रै कुराहरू फेरि त्यो लय मिलिराखेका छैन.
1: यो चाहिँ तपाईँहरूको बुझाइ आरोप हो
0: होइन. यो आरोप पनि हो जे देखियो त्यो बोलिएको कुरा होइन. यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले. त्यो स्थानीय सरकारले राख्दा गर्दा उसले केही वितरणमुखी कार्यक्रम राख्छ नि त वितरणमुखी कार्यक्रम भित्र के हुन्छ भन्दा तपाईले त्यहाँ बाडीने बिउ हेर्नुस् तपाईले त्यहाँ बाडीने प्रविधिहरु हेर्नुस् ती सबै प्राय आयातित छन् ल ती प्रविधिलाई खासै फाइदा लाग्ने खालको छैन यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ किसानले त्यसलाई राम्रै मान्छ हैन तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हिसाबले त स्वाभाविक रूपमा सरकारको त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नुभएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौं इनपुटमा चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर बुढेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढ़ी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने पर्यावरण जोगाउने आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ त्यहाँको बुझाइन जैव विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन भलै त्यसमा प्रदेश र संघ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन त्यो एकदम घाम गतिको चलन छ सबै कुरो स्थानीय तह सरकारको टाउको मालेर पनि हुँदैन संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किने प्रयास एक खालको चाहिँ भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गराएछन् त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 वटा पालिका मात्र एक खालको समृद्ध पालिका आत्मनिर्भर पालिका कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रूप होइन त्यो भोलि देशैभर फैलिन समय लाग्दैन तर सुरु कहीँ न कहीँबाट भएको छ थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ हामी कार्यक्रमको अन्तिममा छौं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला
0: धेरै अपेक्षा राखेर पनि हुँदैन किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनिएको छ हामी मन्त्रालय मार्फत होइन त्यसले जहाँ बजार जति त अहिले घटेर आयो भन्ने सुनिएको छ सिलिङका हिसाबले अब थाहा छैन अब बजेट नै कम आयो भन्ने बहानामा पैसै थोरै भयो भन्ने बहानामा अरू थुप्रै बहाना भेटिन सक्छन् त्यो बहाना हामीले स्वीकार्य छैन अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छन् हामीले जैविक मललाई प्रवर्धन गर्ने रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन के समर्थन मूल्य कायम गर्ने कुरा समर्थन मूल्य अनुसारको चाहिँ त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन अब हामी थुप्रै कुरा भन्न सक्छौँ थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नु भन्दा पनि जे जे नीति कार्यक्रमले बोलेका छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारीतापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ किसानका माग त यति धेरै छन्
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले मार्गको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु।

0: पकाउने ग्यास सिलिण्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ। त्यसैले ग्यास सिलिण्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
1: कुचिएको, पुरानो र मिति बुझिएको सिलिण्डर नकिनौ।
0: सिलिण्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
1: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिण्डर गुडाउने काम नगरौं।
0: ग्यास सिलिण्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउँ।
1: च्यालुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
0: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौं।
1: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिण्डरको रेगुलेटर र पाइप फेरौं।
0: ग्यास सिलिण्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
1: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
0: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं। बिजुलीको स्विच अन र अफ नगरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: मेरो कपडा प्याकिङ गरिदिन्छ श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0956-94-33-93-555।
5: कृषि मन्त्र मार्क सिंह।
2: मुरयाममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजी बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाई गर्नुहोस्।

0: Sneha Thakura, Prashna Vichar, Jio Radio Network. अहिले रातिको 9 बज्यो।
1: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: सवारी साधन को हिंदी और तीसरी श्रृंखला संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमा में अस्था एवं स्थायी संरचना निर्माण नगरौ सड़क को नाली ठल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
0: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई नमस्कार।
3: नमस्कार भाइ कता छौ?
2: म त गाउँमै छु नि दाई यसै परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई।

0: 突破してください。
1: Sucene, sucene, sucene. Sucun jun besi jurni sarı nirman kariye has bunun şutrabata son salam bir ay koşka. Nirman kariye kaçlanma ma kulu sunum bata bunda kastın son zavala arvalkali tollu kira sadın şutrama nasbat katma gay bastu çalavna tatha avut zavad dani pura istani basi tatha sarvastadaran hirmai savudhani apnavna huna isi sucene matfat anurod garin şa. Kupaya जोखिम मुक्त क्षेत्र में अनावश्यक रूप में न जाने होगा। आशा बाल बालिका तथा चौपाया समेत सुरक्षित रखी हो। सुधीर जुल देश की उपभोक्ता समिति
2: हिंसा बाटा बचन र बचाओ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नातेदार र जोसुकी बाटा हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क हुन गराउँ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा

युवा कृषि पर्यटन मार्फत समृद्ध मातृभूत कोशी समावेश विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मातृभूत कोशी को समृद्धि नाते दुखोसी गांवपालिका सोलपिंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साझ 7:30 देखि 8 बजे समय सुनो एफएम 101.2 मेगाहर्ट्ज अनलाइन और सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुन्छ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि हुनुहुन्छ। विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेता सोलन गांवपालिका सोलखुम्ब को सहकार्य में उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सोलन हरेक महीना को पहिलो सोमवार र अन्तिम सोमवार साझ 7:30 देखि 8 बजे समय सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक फोन ओखोढुङ्गा ब्यारेज ओखोढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो गुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथ ही भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्ड बेग हुन अन्तुवाया 2083 साल जेट 11 र 12 गते सुमित कुम्भ नगरपालिका 10 किमीमा निर्माण गरेको ओल्डिन सुलिम गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरूपुलको पेमा थर्सुङ गुम्पुसु जुबाट राप्ने प्राण प्रतिष्ठा झिम्सा पूजा मानेको अभिषेक वाहन हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्डा नगरपालिका 10 सुलु खुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर

0: পরিবর্তনটা অত ঘটাও সামূহিক প্রয়াস করাও বন সংরক্ষণ ও বৃক্ষারোপণ সত্যি সহভাগিতা জানাও উর্জা বসত সুস্থ উর্জা কুশল বড়াও বাতরণ প্রদূষণ নিয়ন্ত্রণ জিম্মেবার বনাও বাতরণ সংরক্ষণ করাও জীবন রক্ষা করাও
1: আন্তরিক মামলা তথা কানুন মন্ত্রালয়ে কুস্তি প্রদেশ দ্বারা জনহিতমা জারি সন্দেহ
0: यौनी हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: हेलो दाई नमस्कार
3: नमस्कार भाइ कता छौ
2: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
3: अल्माउमा पढ्ने कुरै छैन दाई तिमीसँगै एसी दिएर साथीभाइ चालु

यही पुस्तक 18 गते को गोरखापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: 1983 साल भेट 11 र 12 गते सुनु दुखुम नगरपालिक 10 किमीमा निर्माण गरेको ओल्डिङ सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरूको प्रतिमा थर्सुङ रिम्पोछ जीवबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: तासी अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

0: विकास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98163434213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Hit up, hit up.

0: 頑張ってください。
1: सुरुंग विदेशी सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य कार्यक्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिम मुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जुन बेसी उपभोक्ता समिति सुनिखुम्बु हिंसाबाट बचौ र बचाऊ। यौन हिंसा सामाजिक अपराध हो। बाल बालिका यौन हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी असन्तुष्ट साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राख्छ। बाल बालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा थिएन
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड माग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वाचसम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्छौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: सबैको सरकार आजका बाल बालिका भोलिका प्रधान
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश